0: बेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद कर सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल आउने पर्यटकले गर्ने औसत खर्च भने खटेको छ। सन् 2025 नेपालमा आउने पर्यटकको आगमन संख्या, उनीहरूबाट हुने आय, बसाई अवधि तथा पर्वतारोहण गतिविधिको विस्तारले रोयल्टी बढ़ेको छ। बसाई अवधि बढ़े पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् 2024 प्रति पर्यटक प्रतिदिन औसत खर्च 40.84 अमेरिकी डलर रहेकोमा सन् 2025 33.08 अमेरिकी डलरमा खुम्सिएको छ।
3: जिल्लाको पश्चिमी भेग भएर बग्ने लाल बकैया नदी यति बेला नीति नियम र कानूनको धर्जी उडाउँदै भइरहेको व्यापक अवैध उत्खननका कारण अस्तित्वको संकटमा परेको छ। कानूनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौंको संख्यामा ट्राक्टरहरूले ढुंगा गिटी र बालुवा ओसार पसार गरिरहेका छन्। गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने जंगल सहिया, सिमरी, रागी तथा बोटावा घाटहरू अहिले अवैध उत्खननका मुख्य केन्द्र बनेका छन्। यो रौतहटको खबर हो।
2: नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 1900 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन 7 राजनैतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
3: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 56 जनाको धितोपत्र भएको लगानी रोक्का गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्डलाई जेठ 11 गते पत्राचार गर्दै व्यवसायी दीपक भट्टमाथि जारी अनुसन्धान सहयोग गर्न 56 जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो। सीआईबीले धितोपत्र कारोबार रोक्का गर्न माग गरेका व्यक्तिहरूमा हिमालयन इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका संचालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रवीणा दाहाल र सुजन मल्ल रहेका छन्। भट्टको लगानी रहेका कम्पनीहरूको उच्च पदस्थ व्यक्ति तथा संचालकहरूको कारोबार विवरण माग गर्दै सीआईबीले कारोबार समेत रोक्न भनेको हो।
2: काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको कामपाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार र आन्दोलनका दुई असन्तुष्ट गुटबीचको झडपमा 48 जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियरका नगर प्रमुख बिली रोड्रिगेजले विघटित फाग छापामा र आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा 48 जनाको मृत्यु भएको उल्लेख गरेका छन्। शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ, उनले भनेका छन्। सरकारसँग आधा शताब्दीको युद्धपछि सन् 2016 फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जंगल क्षेत्र नियन्त्रणका साथै लागू औषध ओसार प्रसार र अवैध उत्खननबाट प्राप्त हुने आमदानीका लागि विभिन्न साना छापामार समूहहरू अझै पनि प्रतिस्पर्धा गरिरहेका छन्। उदार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहको अनुमतिको पर्खाईमा छन्।
5: एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को सेमी फाइनल में प्रवेश गरेका छन्। चीनको मकाउ स्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको क्वार्टर फाइनल प्रतिस्पर्धा में उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। बझाङको बाघ उपनामले परिचित रविन्द्र रोड टू यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। एशिया प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई यूएफसीसम्म पुग्ने अवसर दिने यो प्रतियोगितामा सहभागिता जनाउने उनी पहिलो नेपाली खेलाड़ी समेत हुन्। यता नेपाली महिला क्रिकेट टोली एशियाली खेलकूद महिला क्रिकेट छनौट अन्तर्गत समूह बी को खेलमा इण्डोनेशियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले इण्डोनेशियामाथि 4 विकेटको जित निकाल्दै सेमी फाइनलमा पुगेको हो।
4: अब विचार तथा विश्लेषण। रूपान्तरणको पर्खाईमा शिक्षा शीर्षकमा नारायण प्रसाद भण्डारीको विचार हिमालयन टाइम्समा छापिएको छ। सबैभन्दा पहिलो कुरा हामीले हाम्रो सिकाई पद्धतिलाई पूरै बदल्नुपर्छ। किताबको ज्ञानलाई खेतबारी उद्योग र समाजसँग जोड्नुपर्छ। विद्यार्थीलाई प्रश्न गर्न सिकाउने, आलोचनात्मक सोचको विकास गराउने र नयाँ कुराको खोजी गर्न प्रेरित गर्ने पाठ्यक्रम आजको प्रमुख आवश्यकता हो। अबका दिनमा कृत्रिम बुद्धिमता जस्ता आधुनिक प्रविधिलाई पनि सिकाईको अभिन्न हिस्सा बनाउन ढिलाइ गर्नुहुँदैन, तर त्यसका लागि राज्यले आवश्यक भौतिक पूर्वाधार तयार गर्नुपर्छ र शिक्षकहरूलाई समय सापेक्ष तालिम दिनुपर्छ। नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न हरेक जिल्ला र स्थानीय तहमा प्रविधि मैत्री प्रयोगशाला स्थापना गरिनुपर्छ। विद्यार्थीले नयाँ कुरा आविष्कार गर्न सकुन् र आफ्नो ज्ञानलाई देश विकासमा लगाउन सकुन् भन्ने उद्देश्य राज्यले राख्नुपर्छ।
5: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: के छ हो धुनुस भाइ, भाले बगेर कता
2: भाकल?
1: के को भाकल हो?
2: सुन्तलीको जिउमा दाग आएर आखुटा पनि झन्झाम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
1: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु।
2: तर जान्नेले त यो देउताको
1: होइन, कीटाणुको।

0: भइरहेको छ।
1: आज 2083 साल जेठ 15 गते शुक्रबार, सन् 2026 मे 29 तारीक, अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, आज गणतन्त्र दिवस।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: आज वार्षिक उत्सव मनाउँदै गरेका अर्घाखाँचीको रेडियो माला रानी 95.7 मेगाहर्ज र लमजुङको रेडियो चौतारी 91.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भर पर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
4: देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षा, गर्मीबाट राहत, आज र भोलि पनि हावाहुरी सहित पानी पर्ने।
1: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्व विहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
4: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
1: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसी को सेमी फाइनलमा, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779619 वा 98576114314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: काया कैरनमा अब खबरको सिलसिला। ठूलो आकारको बजेटको विरोध गर्दै आएका अर्थमन्त्री सोनी मुआगले नै स्रोत समितिले दिएको सीमा नागेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ़न नसकिरहेका बेला अर्थमन्त्री वाग्लेले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 को बजेट सिलिङ सीमा 18.90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको

0: समितिले यसअघि दिएको बजेटको सिलिङ बढ़ाएर करिब 21.5 खर्ब आरआरमा पुर्याएको छ। त्यस अनुसार 21.5 खर्ब रूपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन् मेरो अनुमानमा 21 देखि 22 खर्ब रूपियाँ भित्रको बजेट आउँछ। 21.5 खर्ब रूपियाँको बजेट आए चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान भन्दा 4.5 खर्ब रूपियाँले बढ़ी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठूला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसैबीच चालू आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधूरै रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालू आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
1: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गैराती ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरै जसो सड़क जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
0: नेपाली नागरिकको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पूरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खापत्रमा खबर छ।
1: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 17 कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वत्तापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
0: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: मेजर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्। देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत, राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ। 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधा भन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ। यस पटकको नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषितर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ। थप जानकारी सहित साथी मदन पौड्याल।
4: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ। कृषितर्फको सिलिङ अनुसार चालू आर्थिक वर्षको विनियोजित बजेट 57 अर्ब 47 करोड़को तुलनामा केही कम हुने देखिन्छ। बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ। चालू वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ,
5: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पूरै हाम्रो खर्च हुन्छ। यो वर्ष हामीलाई 28 अर्ब 82 करोड 14 लाख हो, होइन त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताऊ भनिहालौ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौं।
4: खेतीको सिजन शुरू भइसकेको छ। किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारीमा छन्। अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान्न सक्ने अवस्था छ। त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ।
5: तीनटा कारण भयो, एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउन रोकियो त्यहाँ अवरोध भएर, दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ।
4: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्तिमै रहेको देखिन्छ, तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ। यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ। प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्। यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
5: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ। त्यसले चाहिँ हामीलाई जुन भन्छौ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसेढुङ्गा मान्न सकिन्छ।
2: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजीको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनमा भएका घटना

0: आयोगले मानवाधिकार उल्लंघनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसंघका विभिन्न मंचमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
1: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनैतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तीनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहस पत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढ़ाएको नेताहरूको भनाई छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौं, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुंगो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पंचकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज मे 29 सगरमाथा दिवस। हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण, पर्यटन प्रवर्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ। सन् 1953 को मे 29 11:30 बजे संसारको सर्वोच्च शिखर सगरमाथा जहाँ हावाको गति आँधी जै थियो, तापक्रम शून्य पछाडि कुदिरहेको थियो, त्यही चुचु

0: रोमा दुईजना मानिस सगौरव उभिएका थिए जसको पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए आत्मविश्वासले भरिएका न्यूजील्याण्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा साहसका पर्याय तेन्जिङ नोर्गे शेर्पा। आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधियुक्त क्यामेरा बोकेर हिमालको पर्फेक्ट शट लिन तल्लीन छन्। तर यो भीड़भाड़ र व्यावसायिक चमक धमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढ़ी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भीड़ बढ़दा सुरक्षा र गोपनीयताको जुन विरोधावास पैदा भएको छ, त्यसले मेलोरी र इर्विनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य इतिहास? एक अनुत्तरित प्रश्नको जवाफ खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। मध्यपूर्व युद्ध शुरू भएको तीन महिनापछि अमेरिका र इरानले एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरूत नजिकै आक्रमण बढ़ाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने चारवटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआईबीले जनाएको छ। इरानले युद्ध शुरू भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका पाँचवटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरगाह क्षेत्रको भू नियन्त्रित स्टेशनबाट छैटौं आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
0: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउण्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम चारमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको शुरूदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले दोस्रो राउण्डको अन्त्यतिर लगातार स्ट्राइकर प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनशीप यूएफसी को आधिकारिक नतिजा अनुसार उनले ग्राउण्ड एण्ड पाउण्ड मार्फत जीत दर्ता गरेका हुन्। सेमी फाइनलमा ढाटले अस्ट्रेलियाका काशिब मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू यूएफसी एसियाली खेलाड़ीलाई यूएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले यूएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसंग साफ महिला च्याम्पियनशीपको। साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बीबाट साविक विजेता बंगलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बंगलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जीतसहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भूटान र श्रीलंका प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भूटानले दोस्रो खेलमा श्रीलंकालाई 4-0 हराउँदै सेमी फाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमी फाइनलमा पुग्दछ भने जितेमा समूह विजेता बन्नेछ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रूपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासंघले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासंघले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका तीनवटै प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
0: नियमन अभावमा बचत मनपरी परिचालन हुँदा सहकारीमा व्यतिथि भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
1: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्, तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खा पत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको,
0: बिगारे जति अरूले सपारे जति आफूले।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
0: भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालू आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
1: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
0: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्वविहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
1: एक अर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
0: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टू यूएफसीको सेमी फाइनलमा, 7 महिला च्याम्पियनशीपमा बंगलादेशसँगै भारत सेमी फाइनलमा।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको, नयाँ पुराना दलहरूलाई चाहिँ हुनसम्म भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ गणतन्त्र भनेर लेखिएको ठूलो दुहुनु गाई छ। एकजना महिला गाईलाई घाँस हाल्दैछिन्, उनका श्रीमान बाल्टी बोकेर पछिल्तिर उभिरहेका छन्। तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठूलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दूध चुस्दैछन्। घाँस हाल्ने अर्को, गोबर सोर्ने अर्को, अनि आफू चाहिँ मजाले दूध मात्रै चुस्न पल्केका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भकारो गर्ने नागरिकतिर हेरेर भन्दैछन्, तपाईँहरूलाई ए गोबर छँदैछ नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। ओमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: पटक बैंक ऑफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: अनलिमिटेड
2: यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
3: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
5: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
4: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98575579 98575259 र 98472848
6: हार्दिक बधाई तथा शुभकामना
2: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारडुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ
7: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ
6: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै बजेटको आकार 20 खर्ब नाग्ने अनुमान। कपिलवस्तुको जगदीश पर्ताललाई बजेटमा प्राथमिकता दिनुपर्ने लुम्बिनी प्रदेशका सांसद पन्थीको माग। लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल शिक्षाको केन्द्र बनाउनु पर्नेमा जोड़। ग्रेट लुम्बिनी क्षेत्र विकास परियोजनामा जीएलएडीको सम्झौता। कपिलवस्तुको समग्र विकासका लागि एक ऐतिहासिक फड्को मार्ने मेयर पौडेलको विश्वास। कपिलवस्तुमा सशस्त्र प्रहरीको गाड़ीको ठक्करबाट 3 वर्षीय बालिकाको मृत्यु। गाड़ी र चालकलाई हालसम्म नियन्त्रणमा नलिएपछि परिवार आक्रोशित। सब कपिलवस्तु अस्पतालमा र बीमा बोर्डले लुम्बिनी प्रादेशिक अस्पताललाई 60 करोड़ तिर्न बाँकी। अस्पताललाई दैनिक संचालन खर्च व्यवस्थापनमा कठिनाई हुँदै
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाक पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगत्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु। फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: अब समाचार विस्तारमा। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083/84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनाहरूलाई समेत सुनिश्चितसहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थामा सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी रहेको छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलबवृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयअनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी गरिएको छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेश सभा सांसद विष्णु प्रसाद पन्थीले प्रदेशको समग्र विकासका लागि पर्यटन, स्वास्थ्य र कृषि क्षेत्रमा व्यापक सुधार र स्पष्ट नीति आवश्यक रहेको कुरामा जोड़ दिनुभएको छ। प्रदेश सभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले तीनवटा मुख्य विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको हो। पन्थीले एसियाकै ठूलो मानव निर्मित तालको रूपमा चिनिएको कपिलवस्तुको जगदीशपुर ताललाई बजेटमा प्राथमिकता दिन माग गर्नुभएको छ। संघीय सरकारले पहिले 101 पर्यटकीय गन्तव्यमा राखेको यस ऐतिहासिक तालमा प्रचुर सम्भावना भए पनि बजेटमा उपेक्षित हुन नहुने उहाँको भनाइ छ।
4: महत्वपूर्ण पर्यटक गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल, जसलाई पनि पहिले संघीय सरकारले 101 गन्तव्यमा राखेको थियो, प्राकृतिक हिसाबले र मानव निर्मित सबभन्दा ठूलो नेपालको चाहिँ एसियाकै ठूलो चाहिँ भन्ने छ जगदीशपुर ताल, त्यसलाई हामीले धेरै सम्भावना छ, त्यो चाहिँ छुटेको छ, बजेटमा चाहिँ नछुटोस् र पर्यटनको बसाइ लम्ब्याउनको लागि हामीले पहिले पनि भनेका थियौं प्रदेशलाई चाहिँ राजधानी यहाँ ल्याउने क्रममा कपिलवस्तुलाई चाहिँ सांस्कृतिक राजधानी बनाउँछौ भन्दा त्यहाँ एउटा सांस्कृतिक शहर चाहिँ बनाउने भने मात्रै लुम्बिनी आउनेलाई त्यहाँ कनेक्टिभिटी गरेर बढाउन सकिन्छ। हाम्रो प्रदेश जतिसुकै जे भने पनि सबभन्दा बढी चाहिँ पर्यटक आउने लुम्बिनी हो, त्यसको बसाइ लम्बाउने भने लुम्बिनी आउनेलाई लम्बाउने हो, त्यो लम्बाउने भनेको कपिलवस्तुको पर्यटक क्षेत्रको विकास गरेर मात्रै यो सम्भव छ। यो कुरालाई प्रदेश सरकारले राम्ररी बुझोस्।
0: लुम्बिनी प्रदेशको गौरवको आयोजना र उपत्यका बाहिरकै सबैभन्दा बढ़ी चाप हुने अस्पतालको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल शिक्षाको केन्द्र बनाउनु पर्नेमा पन्थीले जोड़ दिनुभएको छ। दैनिक 2000 भन्दा बढ़ी बिरामीले सेवा लिने र जनताको रोजाईमा परेको यस अस्पतालमा अब व्यावहारिक शिक्षा अभ्यास शुरू गर्नुपर्ने उहाँको माग छ।
4: लुम्बिनी प्रादेशिक अस्पतालमा 2000 बिरामी आउने र सबैभन्दा प्रेसर जनताले रुचाइएको अस्पताल, किनभने पढाउने भनेको त त्यहाँ सिकाउने हो, सिकाउनको लागि मन लाग्छ उपत्यका बाहिरको सबैभन्दा ठूलो अस्पताल, अझ हाम्रो गौरवको आयोजनामा हामीले त्यसलाई सम्भाव्यता होइन अहिले कुनै न कुनै रूपमा भए पनि त्यसलाई एउटा मेडिकल शिक्षाको चाहिँ एउटा सुरुवात चाहिँ गर्नुपर्छ, त्यो ढंगले प्लानिङ गरौँ। यो अलरेडी सम्भावित छ, यो सम्भावित छैन भने कुनै पनि सम्भावित छैन।
0: कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरणका नाराहरू नारामै सीमित भएको टिप्पणी गर्दै पन्थीले नेपालको कृषि क्षेत्रको मुख्य समस्या नै आवश्यकता भन्दा बढ़ी जनशक्तिमा आश्रित हुनु भएको औलाउनु भएको छ। अन्तर्राष्ट्रिय उदाहरण दिँदै उहाँले अमेरिका जस्ता विकसित देशहरूमा कुल जनसंख्याको 3-4% मात्र कृषिमा संलग्नता रहे पनि उत्पादनमा प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्नुभयो।
4: कृषिमा आधुनिकता व्यवसाय गर्नु भन्छ, कृषिमा मेजर बुझ्नुपर्ने कुरा भने हो, अहिले पनि हाम्रो धेरै जनसंख्या कृषिमा छ, यही नै हाम्रो समस्या हो। कृषिमा धेरै जनसंख्या, अमेरिकामा 3-4% भन्दा कहिले पनि बढेको छैन, त्यति मान्छे मात्रै कृषिमा लाग्छन्, त्यहाँको चाहिँ कृषिले यहाँ हामीलाई चाहिँ यहाँसम्म प्रतिस्पर्धा गर्छ भने हाम्रोमा कृषिमा लाग्ने कृषि कर्ममा लाग्ने मान्छे धेरै भए त्यसलाई व्यावसायिक, जबसम्म थोरै मान्छे हुँदैन तबसम्म व्यावसायिक हुँदैन, यसर्थ यो एउटा समस्या हो।
0: सांसद पन्थीले प्रदेशको समृद्धि र आर्थिक रूपान्तरणका लागि परम्परागत शैली भन्दा माथि उठेर पर्यटनमा सांस्कृतिक सञ्जाल, स्वास्थ्यमा गुणस्तरीय शिक्षा र कृषिमा जनशक्तिको सही व्यवस्थापन सहितको ठोस योजना ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। लामो समयको अथक पहल समन्वय र निरन्तरताको प्रयासपछि बुद्ध परिपथ क्षेत्रको एकीकृत र दिगो विकासका लागि एउटा ठूलो र ऐतिहासिक उपलब्धि हासिल भएको छ। कपिलवस्तु नगरपालिका सहित बुद्ध भूमिसँग जोडिएका लुम्बिनी क्षेत्रका मुख्य स्थानीय तहहरूलाई रणनीतिक रूपमा जोड्ने उद्देश्यका साथ ग्रेट लुम्बिनी क्षेत्र विकास परियोजना जीएलएडी सम्बन्धी सहायक सम्झौता औपचारिक हस्ताक्षर भएको छ। शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग र चारवटा मुख्य नगरपालिकाहरू बीचको यो बहुप्रतीक्षित सम्झौता सम्पन्न भएको हो। यस ऐतिहासिक सम्झौतामा बुद्ध परिपथ र ऐतिहासिक महत्व बोकेका कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रामगराम नगरपालिका र देवदह नगरपालिका सम्मेलन रहेका छन्। परियोजना सम्झौता पत्रमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल लगायत अन्य सम्बन्धित नगरपालिकाका प्रमुख तथा विभागका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ। हस्ताक्षर समारोहमा पछि हस्ताक्षरकर्ता प्रतिनिधिहरू विभागको कार्यालय अगाडि सामूहिक तस्वीरमा देखिएर खुशी व्यक्त गर्नुभएको छ। यो परियोजना एउटा केवल प्रशासनिक सम्झौता मात्र नभई सिंगो कपिलवस्तु र सम्पूर्ण बुद्ध परिपथ क्षेत्रको मुहार बदल्ने एउटा वृहत र दीर्घकालीन गुरू योजना रहेको हो। यसले यस क्षेत्रमा व्यवस्थित सड़क सञ्जाल, शहरी पर्यटन र आधुनिक पूर्वाधारको विकास गर्दै संसारभरका बुद्ध धर्मावलम्बी र पर्यटकहरूलाई आकर्षित गर्न ठूलो मदद पुर्याउनेछ। लामो पहल र ठूलो कसरतपछि सरकार लामो पहल र ठूलो कसरतपछि साकार भएको यो परियोजनाले स्थानीय स्तरमा व्यापार, रोजगारी र आर्थिक समृद्धिका नयाँ ठोकाहरू खोल्नेछ। कपिलवस्तु नगरपालिकाका मेयर सदय पौडेलले कपिलवस्तुको समग्र विकास पहिचान र रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउन यो क्षण वास्तवमै ऐतिहासिक, दूरगामी र महत्वपूर्ण माइल स्तम्भ साबित हुने बताउनु भएको छ। कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोस्रो प्रमुख चाड बकर ईद धूमधामसँग मनाएका छन्। मुलुकको स्थिरता, शान्ति, अमन चयनको कामना गर्दै इस्लाम धर्मावलम्बीहरूले आफ्नो दोस्रो ठूलो चाड ईद उल अहजाज बकराईद बिहिबार जिल्लामा हर्षोल्लासका साथ मनाएका हुन्। उनीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरी बकराईद मनाएका हुन्। अरबी क्यालेण्डर अनुसार हिजरी सम्वतको जिल हिजा महिनामा बकराईद पर्ने गर्दछ। मुस्लिमहरूको अधिक बसोबास रहेको यहाँ ईदगाह, करवाला, मदरसाहरूमा विशेष नमाज पाठ गरी घर घरमा खसीको कुर्बानी बलि दिएर मनाएका हुन्। मुस्लिमहरूको सबैभन्दा ठूलो चाड ईद र रमजान मनाएको 70 दिनपछि बकराईद आउने गर्छ। कपिलवस्तुमा सदरमुकाम कपिलवस्तु नगरपालिका एक मस्जिद चोल स्थित ईदगाह तथा छोटकी तौलिहावा, देवगढ़िया, अभिराब, कृष्णनगर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिदहरूमा उनीहरूले बिहान सामूहिक नमाज पढेका थिए। उनीहरूले देशमा शान्ति अमन चयनको अल्लाहसँग दुआ मागी कामना गरेको बताएका छन्। त्यस्तै बकराईदमा जनप्रतिनिधि शुभकामना दिन बिहान दलका नेता तथा उम्मेद्वारहरू ईदगाहमा पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा विजयनगर गाउँपालिकाको प्रथम अधिवेशनले लोकेश थापाको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्य समितिको सभापतिमा जुनेत खान, सचिवमा कमल बहादुर थापा तथा सहसचिवमा सीमा अर्याल चयन हुनुभएको छ भने सदस्यहरूमा जुना परिवार गोबरे यादव अहिर र मोहम्मद आरिफ खान चयन हुनुभएको छ। त्यसै गरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा चिन्ता बहादुर दर्जी प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा तथा जिल्ला प्रतिनिधिमा कृष्ण प्रसाद भण्डारी तेज प्रसाद पौडेल र फूलचन्द चौधरीलाई चयन गरेको छ। अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सल्लाहकार विष्णुहरि शर्माले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ़दै गएको बताउनु भएको छ। उहाँले पुराना राजनीतिक शैलीप्रति जनताको निराशा बढ़िरहेका बेला राष्ट्रपाले सुशासन पारदर्शिता र जनउत्तरदायी राजनीतिक मार्फत नागरिकको विश्वास जित्दै गएको उल्लेख गर्नुभएको छ। त्यसै गरी केन्द्रीय सदस्य मिर्जा राशिद बेगले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवा पुस्ताको आकर्षण बढ़दै गएको बताउनु भएको छ। उहाँले देश परिवर्तनका लागि युवाहरू सचेत र सक्रिय बन्दै गएको उल्लेख गर्दै संगठनलाई गाउँ गाउँसम्म विस्तार गर्नुपर्ने बताउनु भएको हो। कार्यक्रममा जिल्ला सभापति शिव कुमार सुवेदीले सुकुमवासीहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनु भएको छ। उहाँले वर्षौंदेखि समाधान हुन नसकेको सुकुमवासी समस्या अब क्रमशः समाधानतर्फ अघि बढ़ेको उल्लेख गर्दै वास्तविक सुकुमवासीहरूलाई उचित अधिकार दिलाउन लालपूर्जा वितरण गर्न तथा व्यवस्थित बसोबासीको सुनिश्चितताका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभएको छ। अधिवेशनका क्रममा 100 भन्दा बढ़ी व्यक्तिले विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। कपिलवस्तुको कपिलवस्तु नगरपालिका तीन स्थित महिता चोकमा सशस्त्र प्रहरीको गाड़ीले टेम्पूलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब 11 बजे सेमरीबाट तौलिहावातर्फ जाँदै गरेको लु पर 01-001-36-72 नम्बरको टेम्पूलाई शस्त्र प्रहरीको गाड़ीले ठक्कर दिएको थियो। दुर्घटनामा कपिलवस्तु नगरपालिका उडान नम्बर 3 सिमरी निवासी अतिकुरम रहमानका 3 वर्षीय छोरा महफुज मुसलमान गम्भीर घाइते हुनुभएको थियो। उहाँको चौराहा अस्पताल पोटेबलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा टेम्पू चालक कपिलवस्तु नगरपालिका उडान नम्बर 3 बर्दगवाका 60 वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते हुनुभएको छ। उहाँको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य 8 जनाले सामान्य उपचारपछि घर फर्किएको जनाइएको छ। ठक्कर दिने शस्त्रको गाड़ी र चालकलाई हालसम्म नियन्त्रणमा नलिएको भन्दै पीड़ित परिवारले गुनासो गरेका छन्। मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ। शिवराज नगरपालिकाका नगर उप प्रमुख शिव कुमारी थारूले महिलाहरू समाज रूपान्तरणका प्रमुख आधार भएको बताउँदै नेतृत्वमा महिलाको सहभागिता बढ़ाउन आवश्यक भएको बताउनु भएको छ। हिजो महिला नेतृत्व विकास तालिमको समापन कार्यक्रममा बोल्दै महिलाहरूको सशक्त आन्दोलन र बलिदान पश्चात मात्रै संविधानमा महिला अधिकार सुनिश्चित भएको जिकिर गर्नुभएको हो। त्यसै गरी वडाध्यक्ष रामगोपाल चौधरीले महिलाहरूलाई सक्षम आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनु भएको छ। त्यसै गरी उडा सदस्य सरिता बिकाले महिलाको सशक्तिकरण बिना समृद्ध समाज निर्माण सम्भव नभएको धारणा राख्दै तालिमले महिलामा आत्मविश्वास वृद्धि भएको र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको छ। तालिमका क्रममा नेतृत्व विकास निर्णय क्षमता आत्मविश्वास अभिवृद्धि तथा समुदायका महिलाको भूमिकाका विषयमा सहजीकरण गरिएको एसपीएस कम्प्युटर इन्स्टिच्युटका संचालक सुभाष यादवले बताउनु भएको छ। कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट नेतृत्व क्षमता विकास बोल्ने शैली समूहमा काम गर्ने सिप तथा निर्णय लिन सक्ने विश्वास बढ़ेको प्रतिक्रिया दिएका थिए। जिल्ला समन्वय समिति अर्घखाँचीका प्रमुख जीव नारायण खोइरालाले स्थानीय स्तरमा उद्यमशीलताको विकासले आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीद्वारा आयोजित अन्तर्क्रिया परामर्श तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा बोल्दै वहाँले सीप र श्रमलाई सम्मान गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको हो। कार्यालयका प्रमुख दुर्गा नेउपानेले कार्यालयको आर्थिक वर्ष 2068 सालदेखि हालसम्म अर्घाखाँची जिल्लामा झण्डै 3400 उद्यमीलाई विभिन्न सेपमूलक तथा व्यावसायिक तालिम प्रदान गरिएको जानकारी दिँदै हालसम्म 271 वटा तालिम सञ्चालन गरिए पनि तालिम प्राप्त सबै व्यक्तिहरू सक्रिय उद्यममा रूपान्तरण हुन नसकेको गुनासो गर्नुभएको छ। त्यस्तै सन्धिखर्का नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ़िरहेका बेला जिल्लामै उद्यम र व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नु आवश्यक रहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गर्दै आएको स्वास्थ्य बीमा बोर्ड नेपालले लुम्बिनी प्रदेशकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक लुम्बिनी प्रादेशिक अस्पताललाई करिब 60 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी रहेको खुलेको छ। ठूलो रकम लामो समयदेखि बाँकी रहँदा अस्पतालको सेवा प्रवाह औषधि आपूर्ति र नियमित व्यवस्थापनमा दबाव बढ़दै गएको अस्पताल प्रशासनले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु गौतमका अनुसार बीमा कार्यक्रम अन्तर्गत उपचार गरिएका बिरामीहरूको दावी रकम समयमै भुक्तानी नहुँदा अस्पताललाई दैनिक सञ्चालन खर्च व्यवस्थापनमा कठिनाई हुँदै गएको छ। उहाँले अस्पतालले सीमित स्रोतका बावजूद पनि सेवा निरन्तरता दिइरहेको भए पनि दीर्घकालीन रूपमा यस्तो ढिलाइले गुणस्तरीय सेवा प्रभावित हुन सक्ने बताउनु भएको छ। राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशको आयोजनामा विजय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आजको रक्तदान भोलिको मुस्कान भन्ने मूलनारासहित बाँकेको जानकी गाउँपालिकामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। बुधबार आयोजित कार्यक्रममा 21 जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। यिनी खबर सँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै बजेटको आकार 20 खर्ब नाग्ने अनुमान। कपिल वस्तुको जगदीश पुरतालाई बजेटमा प्राथमिकता दिनुपर्ने लुम्बिनी प्रदेशका सांसद पन्थीको माग। लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल शिक्षाको केन्द्र बनाउनु पर्नेमा जोड़। ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना जीएलएडीको सम्झौता। कपिल वस्तुको समग्र विकासका लागि एक ऐतिहासिक फड्को मार्ने मेयर पौडेलको विश्वास। कपिल वस्तुमा सशस्त्र प्रहरीको गाड़ीको ठक्करबाट 3 वर्षीय बालकको मृत्यु। गाड़ी र चालकलाई हालसम्म नियन्त्रणमा नलिएपछि परिवार आक्रोशित। सब कपिल वस्तु अस्पतालमा। र बीमा बोर्डले लुम्बिनी प्रादेशिक अस्पताललाई 60 करोड़ तिर्न बाँकी। अस्पतालको दैनिक सञ्चालन खर्च व्यवस्थापनमा कठिनाई हुँदै। हवस्त, एफएम ब्यान्डको 99.2 समेगासँगै वेबसाइट www.budawaz.com, हाम्रो पात्र बुधावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुधावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने सस्तिमलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढदिन्दा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बास रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू रातले निकाल्ने, नसा च्यापिएको लगायत बास रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठी गोर्खाले चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान जडीबुटी रोपौं आय आर्जनलाई संरक्षणसँग जोडौं वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं स्थानीय ज्ञान पुनर्जीवित गरौं यसरी जोगिन्छ वन समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
3: नाक कान घाटी रोग विशेषज्ञ सेवा
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
2: फिजियोथेरापी विशेषज्ञ सेवा
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

0: 89.6 MHz।
1: हिमाल पहाड़ तराई।
2: बलिउड मुभीज को फ्री एक्सेस पनि
3: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: डिपोर्डिङ हाई स्कूल को प्लस टू तर्फ कक्षा 11 मा साइंस र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइंस, होटल म्यानेजमेन्ट र फाइनान्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइंस ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कूल, बुटोला सुक्खा नगर, फोन 071-534-570, 531-354 र 530-570। डिप भनेकै उज्यालोको प्रतीक।
6: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिश बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।

0: कामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बाडगंगा छ लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
1: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
2: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
0: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अंग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
1: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बाडगंगा छ लक्ष्मणघाट कपिलवस्तु।
0: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
1: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पुनः छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
0: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 570 54 551, 98 570 39 515।
1: लुम्बिनी भिजन कलेज बाडगंगा 3 गंगौलिया कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 8 बज्यो।
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालु आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालु आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-4-52-747 98-4-70-52-954 98-4-72-84-700 र 98-4-70-83-400 अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
5: ओहो मुसाको दिना चाहिँ हेर्नु त।
6: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
5: ओहो हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
6: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
5: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
6: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलिक पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
5: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
0: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो वास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781-00-2530।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन हो।
12: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
13: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
12: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
13: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पद बुटवल साझा हस्पिटलको अगाडि।
12: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं।

0: सेल टावर भएको ठाउँमा।
1: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95 98575 56 095 र 98 174 52 311।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317 मोबाइल 98571713। संचालक गिरिराज कणे।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला
8: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु। फोन 076550200 मोबाइल 98575518138।
9: ए रोका रोका रोका,
10: के भयो, किन कराएको यस्तो?
9: दाइ, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
11: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र? हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
1: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: अन्त्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला बिहानको 9 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुँडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड़ दिँदै आएका छन्। राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ। गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मंच टुँडीखेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड़ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18.94 अर्ब रूपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालूतर्फ 7.55 अर्ब र वित्तीय हस्तान्तरणतर्फ 4.19 अर्ब सीमा दिएको थियो। यसै गरी पूँजीगततर्फ 3.67 अर्ब र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3.48 अर्ब सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार दुई गुणा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़ेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाव पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभाग सहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँ नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्यो भन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति मा अनुभव, अंग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झण्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघले विश्वभर बढ़दो द्वन्द, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ़दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्नेत र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, तृतराज दास, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरूद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिशासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जेठ 24 गते हुनेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा टुरी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड़, आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह, बढ़दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको जोड़, सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य, र नेपाल ए क्रिकेट टीम भारत प्रस्थान।
4: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
7: के छ हो धुनुस भाई, भाले बोकेर कता? के को भाकल हो?
8: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
7: यस्तो पनि हुन्छ,
8: म पाक्छ भाडा हिँड्न
7: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चोसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, किटाणुको करामत हो।
9: भागल छागल छोडौँ धुर्मु, उहाँले भने यसै जताएर औषधि खान थालिहाल्नु पर्छ के?
10: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचाउ बचाउ।
11: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
12: न डेराउ बाबु, न डेराउ, साँप का कुछ न करे थे, साँप कुछ नहीं करत है। अच्छा ऊ देखो ऊ अपन रास्ता चली गए कुछ कही तो और सब सांप विषालु नहीं होत है ना
13: विषालु है कि नहीं कैसा चिन्ह है अम्मा
12: हाँ बाबू नेपाल में मिले वाले विषालु सांप के बारे में सुनो एक ठो होत है करेंट जोन प्राय रात के समय में घर भीतर हल सकत है एकरे दशक बाद नाही पिरा सकत है लेकिन दशक बाद शरीर के भाग न चले मेर से सांस लिए कठिन हुए मेर से पक्षघात हो सकत है और ऐसे होते हैं गोहवन अर्थात फेटारा जोन बहुत रिसहा मेर के होते हैं और फाड़ बनावत हैं गोहवन सांप दिन या रात दोनों ओकर दिखाते हैं और प्राय सवेरे संध्या के दिखाए वाले एकरे दशक बाद पक्षघात हो सकत है
13: अच्छा
12: और दूसरे होते हैं हरियो जात के सांप एकरे दशक बाद दस लिहा भाग फूल जाते हैं और बहुत पिरात है खून पातर हो के रक्त श्राव हो सकत है और वही मेर से हमरन के देश की तराई के सब भूभाग में मिले वाले गंडाइस जौने के ऊपर बाह के जिस बुट्टा होत है एकरे दशाई के बीमारियां कमे मात्रा में मिलत है लेकिन एकर दशाई एकदम खतरनाक होत है
14: बरसायाम और बाली काटे समय में सांप की कटाई अथवा दशाई के घटना सब बहुत होत है बाढ़ और प्राकृतिक प्रकोप सब के कारण सांप के वासस्थान नष्ट होत के सांप दशाई के घटना सब अधिक होत मिलत है
15: ढेर जैसा सांप के दशाई हानिकारक नहीं होत है तब वो सांप दसिल लीज तो तुरंत निर्वय के उपचार केंद्र में चल जाए चाहे
14: विश्वसनीय और सही जानकारी प्राप्त करे और नकचेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाए के आवश्यक जानकारी ले सका जात है
16: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
17: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
18: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
19: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
20: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ
18: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ
20: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
19: सुन्नुहोस् त
18: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
21: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
22: अनुरोध
23: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह गुम्ची कपिल वस्तु सम्पर्क नम्बर 98 570 52 001

0: स्टार बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
2: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र

0: र बिहान 9 बजे प्रवेश परीक्षा को फर्म का लागि एसी ग्रेड सीट को कम्प्यूटर प्रिंट एक प्रति अनिवार्य रूप में पेश गर्नुपर्ने छ।
1: विस्तृत जानकारी को लागि एभरेस्ट इंग्लिश बोर्डिंग माध्यमिक विद्यालय बुटोल 8 रूपन्देही फोन नंबर 071-535-962 मोबाइल नंबर 98-671-09-146 98-570-59-158 98-475-51-800 र 98-86-84-976
2: एभरेस्ट सदैव उच्च।
3: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
7: अनुरोध
5: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्सी कपिल वस्तु, सम्पर्क नम्बर 98-570-50-714।
9: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
12: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
13: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
14: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
15: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
14: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
15: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
14: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824151291।
15: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
14: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
16: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
14: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्ने सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा,
16: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
14: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
17: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
18: ए दाइ रुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कीतिर रिङ सफा गरेर गइहाल्छन्।
19: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कीतिर रिङ खाली गर्नेछौ।
15: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
18: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
15: प्रोप्राइटर नोने थारू।
19: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
6: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
5: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा 8 लौगाई कपिल वस्तु फोन 076411118 98575579 98575259 र 98472048।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: नेपाल सरकार विज्ञापन हो।
9: अबुई सर्प मार्नु आमा मार्नु, नत्र चोक्छ यसले।
10: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
9: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
10: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
11: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
12: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
13: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: हार्दिक बधाई तथा शुभकामना।
15: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
16: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
14: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगङ्गा 5 बैदौली कपिलवस्तु परिवार।
17: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
18: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
19: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
20: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
18: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
20: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
19: सुन्नुहोस् त,
18: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
20: अनुरोधक
21: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिलवस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
22: नेपाल सरकार, विज्ञापन हो।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 10 बज्यो।
2: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बिमालिकको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-72-84-00 र 98-70-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु।
5: न डराओ बाबू न डराओ, सांप का कुछ न करे तो सांप कुछ नहीं करत है। अच्छा वो देखो वो आपन रास्ता चली गवा कुछ की हिस्सो और सब सांप विशालू नहीं होत है ना।
6: विशालू है कि नहीं कैसा चिन्ह है अम्मा?
5: हाँ बाबू, नेपाल में मिले वाले विशालू सांप के बारे में सुनो। एक ठो होते करेंट जोन प्राय रात के समय में घर भीतर हल सकत है। एकरे दशक बाद ना ही पिराय सकत है, लेकिन दशक बाद शरीर के भाग न चलक मेर से सांस लिए कठिन हुए मेर से पक्षघात हो सकत है। और ऐसे होते हैं गोहुवन अर्थात फेटारा जोन बहुत रिसहा मेर के होते हैं और फाड़ बनावत हैं। गोहुवन सांप दिन या रात दोनों ओकर दिखाते हैं और प्राय सवेरे संध्या के दिखाए वाले एकरे दशक बादो पक्षघात हो सकत है।
6: अच्छा,
5: और दूसर होते हैं हरियो जात के सांप। एकरे दशक बाद दसलिहा भाग फूल जात है और बहुत पिरात है, खून पातर हो के रक्त श्राव हो सकत है। वही मेल से हमरन के देश की तराई के सब भूभाग में मिले वाले गंडाइस जौने के ऊपर बाघ के जिस बुट्टा होत है एकरे दसाई के बीमारियां कमे मात्रा में मिलत है, लेकिन एकर दसाई एकदम खतरनाक होत है।
7: बरसायाम और बाली काटे समय में सांप के कटाई अथवा दसाई के घटना सब बहुते होत है। बाढ़ और प्राकृतिक प्रकोप सब के कारण सांप के वासस्थान नष्ट होत के सांप दसाई के घटना सब अधिक होत मिलत है।
8: ढेर जैसन सांप के दसाई हानिकारक नहीं होत है, तब वो सांप दसिल रिस तो तुरंत निर्वय के उपचार केंद्र में चल जाए चाहिए।
7: विश्वसनीय और सही जानकारी प्राप्त करे और नकचेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाए के आवश्यक जानकारी ले सका जात है।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
11: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
10: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
11: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
10: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
12: सुन्नुहोस् त,
11: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
10: अनुरोधक
14: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
10: पारुङ्गा 8 बन्डौली कपिलवस्तु,
14: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 9857508850।
15: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000253।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
17: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
16: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
18: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
17: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 0765530317, मोबाइल 9857051713, संचालक विराट कडे।
19: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
20: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
19: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
20: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोटवल, साझा हस्पिटलको अगाडि।
19: सम्पर्क नम्बर 0175349050, 0175553905 र मोबाइल 9857078010।
21: कता हो काका लखर लखर गर्दै?
22: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
21: मेरो
0: भ्यापिने घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
22: ल होइन, सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
0: हजुर, हाम्रा सेवाहरू,
22: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
1: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा धन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
2: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षी कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98 75 56 95 र 98 174 52 311।
4: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला,
7: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल बसु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
8: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोला सुखा नगर, फोन 071-534-570, 531-354 र 530-570। डिप भनेकै उज्यालोको प्रतीक।
9: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
10: कड़ा मेहनत अनुशासन र लगनशीलता को उत्कृष्ट उदाहरण बनेकी पुष्पा पांडे को यह सफलता संपूर्ण विद्यालय परिवार का लागि गर्व को विषय बनेको छ। साथै विभिन्न श्रेणी में उत्तीर्ण हुने सफल संपूर्ण विद्यार्थी भाई बहिनीहरूलाई उज्जवल भविष्य को हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
11: तपाईहरुको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरु अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरुलाई हार्दिक शुभकामना।
12: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
13: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
14: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
15: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
13: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
14: सुन्नुहोस् त,
13: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
16: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
15: अनुरोधक
17: अध्यक्ष बिन्द बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु, सम्पर्क नम्बर 98471-63812।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
18: गुड आफ्टरनून, सिट डाउन। हामी आज कुन पाठ पढ्ने त कहाँ पुगेको छौँ हामी?
19: आज पाठ सर सकियो सर, आज फ्राइडे, आज रमाइलो गर्ने
18: क्लास। रमाइलो गर्ने हो त?
20: हामी एकदम रमाइलो गर्ने मनमा छौँ। हामी आज थोरैजना छौँ, आज रमाइलो गर्ने।
18: के गर्ने त आज?
19: आज रमाइलो गीत गर्ने, गीत गाउने।
18: कोबाट सुरु गर्ने? रमाइलो गरौँ न त।
20: हामीले सुरु गरिहाल्छौँ नि,
18: सुरु गरौँ न त।

रमाइलो लाग्यो यो भाले भाइको झन् एकदम मिठो स्वर मेरो मनै भयो त्यो नानीको त्यस्तै राम्रो पछाडि पछि नानीको झन् एउटा कोकिल स्वर आवाज मिठो

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: अनुरोधक
1: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका 3 कपिल वस्तु, अध्यक्ष धर्मराज गैले, सम्पर्क नम्बर 98472888185।
5: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
6: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगङ्गा 6 लक्ष्मणघाट कपिल वस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
7: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
6: 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
4: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
7: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार, बारगङ्गा 6 लक्ष्मणघाट कपिल वस्तु।
4: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
7: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
8: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
4: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98574-54551, 98574-39515।
7: लुम्बिनी भिजन कलेज, बारगङ्गा 3 गङ्गौलिया कपिल वस्तु।

0: जनसंख्या गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आया मरे नि बाबा, आया
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
3: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
2: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
4: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 11 बज्यो।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छ। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट भेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराट कडे।
5: जङ्गलमा
6: घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लौन के गर्ने होला, लौन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्छ। लौन दाई के गर्ने होला, लौन
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
6: हुन्छ दाई, हुन्छ।
5: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
6: हुन्छ दाई, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
7: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
11: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
13: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
14: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
13: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
12: सुन्नुहोस् त,
14: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
15: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
13: अनुरोध
16: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देलिया अध्यक्ष कुशल बहादुर थापा। सम्पर्क नम्बर 98254-14-296।
17: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
18: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
17: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो पुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु। यो देउताको होइन, किटाणुको करामत हो।
19: भाकल साकल छोडो धुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के?
20: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
21: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
22: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
23: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
24: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
25: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
26: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हातखुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
25: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
26: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
25: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
27: कता हो काका लहर लहर गर्दै?
17: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडिएको छु।
27: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
17: ल होइन, सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
27: हजुर, हाम्रा सेवाहरू,
17: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
0: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: 89.6 MHz। यो समय हो विश्राम को।
1: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाको गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
5: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि।

0: साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
1: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेडसिटको कम्प्यूटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
0: विस्तृत जानकारीको लागि एबीएस इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 9861709146, 9857059158, 9845751800 र 9681849976।
2: एभरेस्ट सदैव उच्च।
3: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौ। वनमा रैथाने बिरुवाहरू रोपौ, तिनको संरक्षण गरौ। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौ। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
5: वन डढेलोका कारणहरू:
6: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
5: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
6: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
5: जंगली जनावर भगाउन आगो लगाउनु,
6: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
5: वन डढेलोका असरहरू:
6: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
5: वातावरणीय प्रदूषण,
6: जैविक विविधतामा ह्रास,
5: मानव वन्य जन्तु बीचमा द्वन्द,
6: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
4: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
5: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
4: सम्पर्क नम्बर 9843072213 र 9824662296।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीस साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू:
9: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
9: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
8: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
9: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
8: नसा तथा मनोरोग विशेषज्ञ सेवा। सेवा।
9: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहित को प्रयोगशाला।
8: फिजियोथेरापी विशेषज्ञ सेवा।
9: आईसीयू एनआईसीयू डिलक्स बेड सहित को इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्र को जेठो एस हस्पिटल बाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
10: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला मध्याह्नको 12 बजे।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न कार्यक्रममा का साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडी खेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सीसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। दिवसका अवसरमा काठमाण्डौको सैनिक मंच टुडी खेलमा बिहान विशेष समारोह भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो। समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो। प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो। यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्र तन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेश को पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ। गैरातीदेखि सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र मधेस प्रदेशका धेरै जसो भागमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्ले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसै गरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ़्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856371314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढ़ेको छ। हिजो तोलामा 5,500 रूपियाँले घटेको सुनको भाव आज 5,600 रूपियाँले बढ़ेको हो। आज सुन तोलामा 2,90,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रूपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढ़ेको छ। हिजो तोलाको 4,865 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारीकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढ़ीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ़ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खड़ा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्याण्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवच हलमा दिउँसो 1 बजे खेल शुरू हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसैगरी आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे शुरू हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन, आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सीसम्म हावाहुरी चल्ने, दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी, बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़, अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता, र काबा महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: दाज पुतले दुबे चाया डन्डीपुर पुरानो गाउँ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाडजोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98577810।
2: नमस्कार, आप इतना घरी सामुदायिक रेडियो बुद्ध आवाज के संग्री राहुल डाइट बा। ई समय हो थारू गीत संगीत के, आप इस समय में थारू गीत संगीत सुन सकल जाए।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिम सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिम खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950750 र 98371393।
5: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
6: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
7: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
8: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
6: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
7: सुन्नुहोस् त,
6: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
9: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोध
6: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्देही। सम्पर्क नम्बर 98472181750।
0: अब सुन्नुहोस् श्री स्टील रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: ए रुक रुक रुक,
12: के भयो, किन कराएको यस्तो?
11: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
13: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
11: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
14: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1 2 3 हास डायल गरी वा एनसेल एपमा गइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कूल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दीप भनेकै उज्यालोको प्रतीक।
1: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
2: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
1: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
3: यहाँ कुर्कुचानिर टोकेको हो नानी। उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
1: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
2: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
1: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
4: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र?
8: बिरामी भएर बस्न खाना छैन,
7: हस्पिटल भेटिने होइन।
9: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
10: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल, बाढगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
9: 24 घण्टा सेवा उपलब्ध छ।
10: नभुल्नुहोला
11: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। फोन 076-550-200, मोबाइल 98-570-55-138।
12: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
13: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
12: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
13: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
12: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
13: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
12: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
14: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
12: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
15: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
16: बन्डडेलोका कारणहरू:
17: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
16: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
17: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
16: जंगली जनावर भगाउन आगो लगाउनु,
17: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
16: बन्डडेलोका असरहरू:
17: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
16: वातावरणीय प्रदूषण,
17: जैविक विविधतामा ह्रास,
16: मानव वन्य जन्तु बीचमा द्वन्द,
17: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
15: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
16: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
17: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
15: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
18: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
15: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
16: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
15: सम्पर्क नम्बर 9843072213 र 9824662296।
19: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: हाँ आइगेन 7-10 लेबी मरिया का धीरे धीरे लाए मिलत तो बढ़िया रहा।
2: अच्छा अच्छा एक फिर हमरे सहयोग कई के लावा जाते बल्कि मोटरसाइकिल घुमाई के यहाँ करा जाए।
1: होत है अच्छा बीमारिया का धीरे धीरे हमरे पीछे बैठावा जाए और एक जने बीमारिया का पकड़ के बैठा जाए उपचार केंद्र तक पहुँचावत के बीमारिया बेहोश हो सके के नाते पीछे से बैठे वाले व्यक्ति का पकड़े रह के चाहिए।
3: बीमार व्यक्ति का सुरक्षित हो के मेर पकड़ के बैठवाई। सुनील जी आप जैसन मोटरसाइकिल स्वयं सेवक के कारण सर्प दंश के बीमार व्यक्ति का उपचार केंद्र ले जाए के सहज भावा है।
1: एम्बुलेंस और चार चक्का वाला सवारी की तुलना में मोटरसाइकिल सब जगह पर आसानी से उपलब्ध होते हैं। कितना जगह पर तो हमरे जैसन मोटरसाइकिल स्वयंसेवक लोग हैं। आसानी से और जल्दी उपलब्ध हो पाए वाला बीमारिया का चार चक्का वाले सवारी साधन में सहज हुए के मेर से सुताई के नक्चेरे के एंटी वेनम भवा उपचार केंद्र में ले जाए के चाहिए।
2: अच्छा अच्छा आप लोग जावा जाए हम पल्ला बंद कई के आई थे।
1: इनका डस लिए साहब के फोटो खींच लिया गया है तो वो लेके आवा जाए साहब के पहचान हो जाए और उपचार करत के आसान हुई।
3: फोटो हमरे मोबाइल में है अब हमरे चला जाए नहीं तो देर हो जाए।
4: सांप डस लिहे पर उपचार के खातिर मोटरसाइकिल चालक या मोटरसाइकिल स्वयं सेवक से सहयोग लिया जाए बीमारिया का अपने और मोटरसाइकिल चालक के बीच में सुरक्षित हुए के मेर से रखा जाए और नक्चरवे के एंटी वेनम उपलब्ध हुए वाले सर्पदंश उपचार केंद्र में ले जावा जाए। सांप डस लिए के बाद मोटरसाइकिल चालक का बुलावा जाए नक्चरवे के सर्पदंश उपचार केंद्र में पहुंचावा जाए जीवन रक्षा करा जाए।
5: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebite.nepal.org में देख सका जात है।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
11: अनुरोध
9: अध्यक्ष दीपक थापा खोजीपुर सामुदायिक वन उपभोक्ता समूह बारगंगा 9 जिरुवा कपिल वस्तु सम्पर्क नम्बर 98475-92531।
13: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार विज्ञापन हो।
15: कता हो काका लहर लहर गर्दै?
16: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, तिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहानै बिहानै दौडेको छु।
15: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
16: ल होइन, सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
15: हजुर, हाम्रा सेवाहरू,
16: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
17: सुन्नु न,
18: भन न भन,
17: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
18: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि,
17: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प सेन्टर कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
18: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
17: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
18: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षि कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्यानिजा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98-215-90-0095 98-75-56-095 र 98-174-52-311।
19: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
20: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
21: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
19: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
21: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
22: नमस्ते अनि स्वागत छ तपाईँलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीतहरू।
23: हाम्रो गाउँमा पनि बिजुली आउने भएछ है, पारि गाउँसम्म त पोल गाडी सकेछन्,
24: अब त मिल पनि खुल्ने कुरो छ, सुख हुने भयो, देउरालीको बाटो पनि कमै हिँडिन्छ,
23: यसलाई पो गाह्रो हुने भयो, घटेरसँगमा आइपुग्थ्यो

अबुई को जान्छ त्यति टाढा? तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उति जाने भने म पनि जाने हो तेरो

अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ। मौसम विभागका अनुसार हिमाली भेगमा हिमपातको सम्भावना।

0: दुःख हुने भो भनेको त दुःखको सहारा त घटना नै रहेछ।
1: त खुसी छस् नि है भूमिके
0: भन जुसका
2: जु फेरि पनि प्रविधि नयाँ आए पनि पुराना सम्पदाहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो नि एन्सेलमा, अब मात्र 799 सबै अनलिमिटेड।
3: अझै यो सुपर डायल प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्।
2: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।

0: अल्बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
2: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्निरेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वनडढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
0: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10, धरमपुर, कपिलवस्तु। अध्यक्ष तुलबहादुर सोमई। सम्पर्क नम्बर 98-499-066-26।
8: के छ हो दुर्नाथ भाइ, भाले बोकेर कता? के को भाकल हौ?
9: सुन्तलीको जिउमा दाग आएर हातखुट्टा पनि झम झम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
8: यस्तो पनि हुन्छ?
9: नपाक्दै भाडा हिँड्नु न। ल हेर्नुहोस् त,
8: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
9: तर जान्नेले त यो देउताको करामत भन्छ त।
8: यो देउताको होइन, किटाणुको करामत हो।
10: भाकल साकल छोडो धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
11: कुष्ठरोगको समयमै उपचार गराउँ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
12: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
13: हार्दिक बधाई तथा शुभकामना।
0: हालै प्रकाशित एसटी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
14: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा।

0: मिलोस भन्ने कामना गर्दछौ।
1: तपाईहरुको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
2: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
4: भाइ म आइपुगे, सबले दसैँको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
5: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ, बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
4: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
6: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
4: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
5: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
4: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
6: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ।
7: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याऊ, जीवन रक्षा गरौं।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदङ्गा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
11: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस्। छौ। तपाईहरुको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरु अझ उज्यालो बनाऊ।
12: चार जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ ग्यावालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरुलाई हार्दिक शुभकामना।
13: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा एकदेखि कक्षा सातसम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
11: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारङ्गा छ लक्ष्मणघाट कपिलवस्तु।
13: एसटीपछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
11: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
14: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् यही डेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
13: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
11: लुम्बिनी भिजन कलेज, बारङ्गातिन गंगौलिया कपिलवस्तु।
15: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
16: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
17: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
18: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
18: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
19: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
18: अनुरोधक
16: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्देही। सम्पर्क नम्बर 98472181750।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकायतर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकायतर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
3: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
2: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसएई ग्रेड सिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
3: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-84-976।
4: एभरेस्ट सदैव उच्च।
5: के छ हो धनुष भाई, भाले बोकेर कता? के को भाकल हो?
6: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चलाउन।
5: यस्तो पनि हुन्छ?
6: ल हेर्नुहोस् त,
5: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
6: तर जान्नेले त यो देउताको करामत भन्छ त?
5: यो देउताको होइन, किटाणुको करामत हो।
7: कुष्ठरोगको समयमै उपचार गराउ, अंगभंग हुनबाट बचाउ, बचाउ।
8: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
9: का हो गए चम्मल, बिटिया के लेके आए हो?
10: देखा जाए ना काका, बिटिया फूल लोडे फुलबारी गई रही, साफ डस लीस बिख निकाल दिया जाए, यही से लेके आए हन।
9: साप डसी लिए बीख के उपचार करे के तो सर्पगंज उपचार केंद्र में ले जाए के परी कमल, वही दक्ष और तालीम प्राप्त चिकित्सक लोग बिखालू साप डसे है कि नहीं पता लगाई के सर्पगंज उपचार में प्रयोग होए वाला एंटी वेनम से उपचार करत है।
10: सर्पदंश उपचार केंद्र के बारे में तो हम सुने हन, लेकिन
9: नहीं बिटिया का तुरंत उपचार केंद्र में लेके चले जाओ। नेपाल सरकार सर्पदंश के उपचार तथा एंटी वेनम समेत निशुल्क उपलब्ध करावत है, खर्च के चिंता नहीं लेके पड़ी।
10: बिटिया न घबराओ, तू का कुछ नहीं हुई, हम एम्बुलेंस का फोन करी थे।
9: एम्बुलेंस आवे के समय लाग सकत है, हमरे बेटवा संदेश मोटरसाइकिल पर तुमका उपचार केंद्र पहुँचाई दे। बाबू संदेश तैयार होके जल्दी आओ। तो
11: सर्पदंश प्रभावित जिला सब में बीमरिया लोग के समय पर उपचार के जान बचावे के उद्देश्य से सर्पदंश उपचार केंद्र संचालन में है। यह उपचार केंद्र में सर्पदंश के उपचार मुफ्त में मिलत है। सांप की डसाई से आदमी के मौत न हुए के खातिर सरकार सर्पदंश उपचार में प्रयोग होने वाला एंटी वेनम निशुल्क उपलब्ध कराया है। अपने नजदीक रहा सर्पदंश उपचार केंद्र के संपर्क नंबर साथ में रखे के चाहिए।
12: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebite.nepal.org में देख सका जाता है।
13: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
14: कता हो काका लहर लहर गर्दै
15: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा फस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
14: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
15: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
14: हजुर हाम्रा सेवाहरू
15: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ।
15: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
16: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
14: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट भेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
15: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक विराज कणे।
17: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
18: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
17: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
18: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
18: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
17: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
18: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
17: नसा तथा मनोरोग विशेषज्ञ सेवा
18: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला
17: फिजियोथेरापी विशेषज्ञ सेवा
18: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।
19: तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
3: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
4: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित

0: आयुर्वेद औषधालय छँदैछ नि, तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
1: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, पिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
0: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइग्यास, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
1: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
0: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदुङ्ग 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824151291।
1: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
2: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
3: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
1: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
1: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 9814449750 र 9673131393।
1: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बारगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नु हुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 9843-52747, 9847-52954, 9472-84700 र 9470-83400। अनुरोधक बारदुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारदुङ्गा कपिल वस्तु।
7: ए रुक रुक रुक,
8: के भयो, किन कराएको यस्तो
7: दाई? यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे। डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
9: हो र हो नि। एनसेल मा अब मात्र 799 मै सबै अनलिमिटेड।
10: ओहो आजै यो सुपर भ्यालु प्याक एसपी 113 ह्यास डायल गरी वा एनसेल एप मा गइलिनुहोस्। एनसेल नेपालकै लागि।
11: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसियु तथा एनआईसीयु सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइ सक्नु पर्नेछ।
12: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
2: के भएको छोरीलाई? भुकेर आएको छौ त?
3: हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
2: सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
2: केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
3: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आउ त।
4: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नु पर्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविक संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
8: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
7: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु। फोन 076-411-118, 98-570-50-579, 98-570-50-259 र 98-470-82-048।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: नेपाल सरकार विज्ञापन हो।
11: हार्दिक बधाई तथा शुभकामना।
12: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारडुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
13: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
14: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगङ्गा 5 बैदौली कपिलवस्तु परिवार। सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
13: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
12: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि
15: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि।
16: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
17: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
16: सिद्धार्थ क्याम्पस बारगङ्गा बुङसी कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलता जोड़ने तथा राष्ट्रीय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मंच टुनीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मंच टुणीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्रावल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन चितल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2 लाख रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह

0: क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493334955।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डुमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाड़का केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाली ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले लाई युद्ध विराम उल्लंघन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। योसँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स तथा समूह बीमा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड़। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोड़ियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97161000 25-30

0: पटक बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
1: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
5: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
6: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
5: 24 घण्टा सेवा उपलब्ध छ।
6: नभुल्नु होला
7: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
8: ए रोक रोक रोक,
9: के भयो, किन कराएको यस्तो?
8: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे?
10: इन्सिनमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
8: हो नि। एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: अझै यो सुपर भ्यालु प्याक एसपी 1-2-3 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस्। एन्सेल नेपालकै लागि।
12: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
13: हेर न भतिज, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
10: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ
14: ढुक्क हुनुहोस्। तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
15: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, बिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
14: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
15: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
14: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824154291।
15: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
16: सुन्नु न,
17: भन न भन,
16: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
17: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि,
16: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि,
17: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी,
16: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा,
17: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ, दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्, शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा, प्रुफ राइटर ओम गहतराज, शुभ चिन्तक लोक बहादुर नायरी, मोबाइल 9825090095, 9575695 र 9814523311।
18: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको, तपाई अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
4: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
4: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
4: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
5: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्राध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
1: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेक 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
1: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857054551, 9857049515।
2: लुम्बिनी भिजन कलेज बार्नतिन गंगौलियाका पूर्वस्थ
7: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
9: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
10: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 4 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: युनाइटेड अस्पताल बारदिङ्गा चार छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
7: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएसजी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
8: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनला, कति झन्झट भएको, कला बोलाउने होला।
9: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
10: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
11: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
9: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
11: प्रोप्राइटर नोनेथा रू।
10: सम्पर्क नम्बर 9814-49450 र 9876-133-93।
12: ए रुक रुक रुक,
13: के भयो, किन कराएको यस्तो?
12: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
14: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लाइन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
13: हो र?
12: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
15: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
16: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
17: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
18: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
19: हाम्रा सेवाहरू: पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने छिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
20: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझो पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
19: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
20: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगङ्गा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 9743-64-6666 र 9824-15291।
19: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेसन छाल सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
1: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
0: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98575579 98575259 र 98472848।
22: हार्दिक बधाई तथा शुभकामना।
23: हालै प्रकाशित SEE परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
24: तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामनासँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
22: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
25: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
26: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
25: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया खर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि SEE ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
26: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671009146, 98570159158, 98475151 र 98681 9976।
27: एभरेस्ट सदैव उच्च।
22: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
24: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
23: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
28: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
19: सुन्नुहोस् त 2083 जेठ 29 गते सम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
2: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
19: सिद्धार्थ क्याम्पस, बाढगङ्गा, बुङसी, कपिलवस्तु।
3: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् डिप बोर्डिङ हाई स्कुल, बुटोला, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। डी भनेकै उज्यालोको प्रतीक।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठाकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्सी कपिल वस्तु। सम्पर्क नम्बर 98575 7414।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: अनुरोधक
1: समयथान सामुदायिक वन उपभोक्ता समिति बुद्धभूमि नगरपालिका तीन कपिल वस्तु, अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 9842788185।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक

0: समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला साँझको 5 बजे।
8: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
9: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, येशू र उहाँका चेलाहरू यरुसलेमतिर जाँदै हुनुहुन्थ्यो अनि त्यो बाटो एरियो भनिने ठाउँमा पर्दथ्यो। अनि येशू र उहाँका चेलाहरू त्यस गाउँ भित्र पस्नुभयो। एरियो सहर यरुसलेमदेखि 17 माइल उत्तर पूर्वी दिशातिर पर्दथ्यो अनि यर्दन नदीको किनारको नजिकै थियो। एरियोको प्रशस्त पानीले त्यहाँ खुबै राम्रो फसलहरू हुने गर्दथ्यो अनि त्यही खजुरका रूखहरू भएको कारणले यो सहर खजुरका रूखहरूका सहर भनेर पनि चिनिन्थ्यो। यो सहरको हावापानी पनि एकदमै राम्रो थियो। हेरोद महान पनि हिउँदमा यस सहरमा आएर आराम गर्ने गर्दथे। तिनले आफ्नो निम्ति एउटा सुन्दर महल बनाएका थिए अनि एरियो सहर मनोरञ्जनको लागि पनि प्रख्यात सहर थियो। त्यहाँ घोडाहरू र रथहरू रथ चढी दौड हुने गर्दथ्यो। धेरैजना मानिसहरू त्यो दौड हेर्नको लागि भेला हुने गर्दथे अनि यही एरियो सहर कर उठाउनेहरूको केन्द्रबिन्दु थियो। त्यहाँ यहुदीहरूले समेत कर तिर्ने गर्दथे। तिनीहरूले व्यवस्थाले भने बमोजिम खुशी साथ कर तिर्ने गर्दथे। विशेष गरिकन तिनीहरूले यरुसलेमको मन्दिरको लागि र लेवी र पुजारीहरूको सेवाको निम्ति कर तिर्ने गर्दथे। तर तिनीहरूले आफ्नो मानिसहरूलाई कर तिर्नु बाहेक रोमीहरूलाई पनि कर तिर्नु पर्दथ्यो। प्रिय श्रोता, रोमीहरूले यस देशलाई लगभग 100 वर्ष अघि आफ्नो हातमा लिएका थिए र मानिसहरूलाई धेरै करको बोझ लादेका थिए अनि एउटा मानिसका निम्ति कर उठाउनु फाइदाजनक हुन सक्दथ्यो। त्यसै कारणले रोमीहरूले कर उठाउनको निम्ति नियुक्त गरेका थिए र विशेष गरिकन कर उठाउनेको निम्ति मुख्य 4 सहरहरू प्रख्यात थिए, कफर्नहुम, यरुसलेम, कैसरिया र एरियो। अनि रोमीहरूको निम्ति कर उठाउनेले गर्दा नै यहुदीहरूले कर उठाउने आफ्नो दाजुभाइहरूलाई नै घृणा गर्दथे अनि यस कारणले पनि घृणा गर्दथे कि तिनीहरू कर तिरेको पैसा चोर्दथे। तिनीहरूले कर उठाउनेहरूलाई अशुद्ध मान्दथे र तिनीहरूको परिवारलाई, घरानालाई पनि अशुद्ध भन्दथे। प्रिय श्रोता, यही कर उठाउने सहर एरियोमा एकजना मानिस बस्दथे। उसको नाउँ जक्कै थियो, जसको अर्थ धर्मी मानिस बुझिन्छ। तर मानिसहरू त्यसलाई उपहास गर्दै हाँसेको उसको नाउँ जक्कै अर्थात धर्मी भनी उसँग मेल खाँदैनथ्यो। ऊ एउटा धर्मी व्यक्तिको निमित्त कस्तो नाउँ मानिसहरूले भन्ने गर्दथे। जक्कै एउटा धनी र कर उठाउनेहरूको मुख्य मानिस थियो। उसको अधीनमा अरू धेरै मानिसहरू काम गर्दथे। ऊ आफ्नो शरीरमा होचो थियो, तर उसले धेरै मानिसहरूमा ठूलो प्रभाव जमाएको थियो। समुदायमा उसको आदर थियो किनकि ऊ महत्वपूर्ण सरकारी औहदामा थियो। तर मानिसहरूले यो जानेका थिएनन् कि ऊ जक्कैसँग परमेश्वरको लागि हृदय थियो, गरीबहरूलाई आदर साथ दिने हृदय थियो। यो मानिसलाई भनिरहनु पर्ने कुरा थिएन अनि कसैले पनि विश्वास गर्न सक्दैनथ्यो। अनि कर उठाउनेहरूको ओदामा भएको कारणले स्वत नै ऊ अशुद्ध भएको थियो र समुदायको महत्वपूर्ण कार्यहरूमा जानलाई त्यसलाई प्रतिबन्ध गरिएको थियो। उनलाई बाहिर नै राखिन्थ्यो अनि मानिसहरूले उनी साँचो अब्राहमका सन्तान होइनन् भनी विचार गर्दथे। प्रिय श्रोता, एक दिन

जसलाई जक्कै पनि भनिन्छ उनी एक महलमा थिए अनि त्यस महलको वरिपरि खजुरका रुखहरू रोपिएका थिए। त्यो उनको आफ्नै आरामदायी महल थियो। त्यहाँ आरामदायी स्थानमा बसेको देखेर मानिसहरूले तिनलाई झनै घृणा गर्दथे। ऊ आफ्नो घरको कर उठाउने स्थानको नजिकै थिए र एरियो सहरमा अनौठो कुरा भइरहेको देखे। धेरै मानिसहरू उतैतिर गइरहेका थिए अनि जखासले एकजना उतैतिर गइरहेका व्यक्तिले मानिसहरू कहाँ गइरहेका छन् भनी सोधे अनि त्यो मानिसले जवाब दियो, नासरतको येशूलाई हेर्न, उहाँ यही बाटो भएर आउनुहुनेछ। तिमी कर उठाउने तिमीलाई कसैले पनि भनेनन् होला किनकि तिमी अशुद्ध हौ। अनि त्यो व्यक्ति यसो भनेर जोडसँग जखास प्रति हाँस्यो र हतारिएर गयो जहाँ गाउँका अरू मानिसहरू येशूलाई भेट्न गइरहेका थिए। त्यसपछि त्यो जखासले आफैलाई भन्यो, नासरत येशू हो, नासरतको येशू हो, मैले उहाँको बारेमा सुनेको छु। उहाँ त्यही हुनुहुन्छ जो इजरायलमा धेरै अचम्मका कार्यहरू गर्नुभएको छ। मैले यो पनि सुनेको छु कि कहिलेकाहीँ उहाँ कर उठाउनेहरूसँग भोजन पनि खानुहुन्छ। यदि उहाँ मेरो साथमा खानुहुने भए म पनि खुसी हुने थिएँ, तर म कसरी उहाँलाई देख्न सक्नेछु। त्यो भेटले मलाई छोडिदिने छैन। त्यसपछि यसरी नै आफैमा विचार गर्दै येशू हुनुभएको ठाउँतिर गए। त्यसपछि उनले टाढेबाट मानिसहरूको भिड देखे र येशूलाई मानिसहरूले अभिवादन गरेको पनि तिनले देखे। त्यो बेला येशू त्यस सहरको ढोकानेर आइपुग्न थाल्नु भएको थियो अनि जसै येशू र उहाँका चेलाहरू सहरको नजिकै आइपुग्नु भयो, उहाँले भिडलाई उहाँको पछि उहाँको प्रतीक्षा गरिरहेको देख्नुभयो अनि तिनीहरू मध्ये एकजनाले भन्यो, येशू तपाईँले भन्नुभएको थियो कि हामी यरीहोमा रोक्न चाहन्नौ, तर हेर्नुहोस् त यहाँ सारा सहरका मानिसहरू नै तपाईँलाई अभिवादन गर्न र भेट्न भेला भएका छन्। अब हामी के गरौं। तर येशूले केही पनि भन्नु भएन र सहरतिर हिँडिरहनु भयो। प्रिय श्रोता मित्र, त्यसपछि बाटोको किनारमा एकजना मानिस येशूको बारेमा थाहा पाएर चिच्याइरहेको थियो, येशू दाउदका पुत्र ममाथि कृपा गर्नुहोस्, येशू दाउदका पुत्र कृपया ममाथि दया गर्नुहोस्। त्यो कर उठाउने व्यक्ति अन्ध वर्ती नै थियो, त्यो वृद्ध भएको थियो। ऊ धेरै वर्षदेखि सहरको मूल ढोकामा बसेर भिख मागिरहेको व्यक्ति थियो अनि त्यस सहरका मानिसहरूले त्यसलाई सहाएका थिए र कहिलेकाहीँ भिख दिने गर्दथे। यो परमेश्वरको सन्तानले झैं तिनीहरूको कर्तव्य थियो र यो नै प्रमाण थियो कि तिनीहरू नै परमेश्वरको साँचो सन्तान थिए। जब कसैले त्यस बार्ती महिलालाई के दिन्थ्यो, त्यो व्यक्तिले यसो भन्थ्यो, मैले एउटा गरीबलाई दिँदैछु, यो परमेश्वरलाई दिए जस्तै हो। अनि त्यो बार्तीमै भन्दथ्यो, गरीबलाई दिनु त परमेश्वरलाई दिए जस्तै हो त। परमेश्वरले तपाईँलाई, तपाईँको परिवारलाई, तपाईँले मलाई सम्झनु भएको निम्ति आशिष दिनुभएको होस्। तर यो दिनमा बर्तीमैको मनमा अर्कै विचार थियो। उनले पैसा मागिरहेको थिएन। जब उसले भिडहरू जम्मा भएको सुन्यो, तब त्यो बर्तीमैले कोही एकजनासँग सोधे, यहाँ के भइरहेको छ, के हुँदैछ, यो भिड किन यहाँ भेला भएको छ। अनि कसैले भन्यो, ए वृद्ध मानिस, नासरतका येशू यही बाटो भएर जाँदै हुनुहुन्छ।

त्यसपछि देशभारती मैले भन्यो, तिम्रो भनाईको अर्थ नास्तत्व यसु। मैले उहाँको बारेमा धेरै कुरा सुनेको छु, उहाँले के गर्न सक्नुहुन्छ भने मैले सुनेको छु, उहाँ अहिले कहाँ हुनुहुन्छ, यसु कहाँ हुनुहुन्छ। अनि त्यस मानिसले भन्यो, उहाँ भर्खर यहीँबाट जानुभएको छ। अनि त्यसपछि भारती मैले यसरी भनेर जित्यायो, यसु दाउदका पुत्र म माथि दया गर्नुहोस्, यसु यसु दाउदका पुत्र कृपया म माथि दया गर्नुहोस्। अनि धेरैजनाले त्यसलाई भने, चुपलाग भर्तीमै चुपलाग, तिमी देख्दैनौ कि सहरका अगुवाहरू यसु कहाँ आउँदै हुनुहुन्छ। त्यसपछि त्यसले भने, होइन म देख्दिनँ, म दृष्टिहीन छु। अनि ऊ अझ कराउन थाले, दाउदको पुत्र म माथि दया गर्नुहोस्। अरू मानिसहरूले अझ भन्न थाले, ए वृद्ध मानिस चुपलाग चुपलाग। तर जब यसुले भीड़लाई त्यसमाथि कराइरहेको सुन्नुभयो, तब उहाँ रोकिनुभयो र मानिसहरूले त्यस भर्तीमैलाई कराइरहेको दिशातिर फर्कनुभयो र भन्नुभयो, तिमी अनि तिमी अनि तिमी भर्तीमै कहाँ जाऊ र त्यसलाई उचालेर म कहाँ ल्याऊ। प्रिय श्रोता, ती मानिसहरू जसले भर्तीमै माथि चिच्याइरहेका थिए, तिनीहरू आफ्नो कार्यले लज्जित भए, तर तिनीहरू यसुले भन्नुभएको कुरा मानेर त्यस वृद्ध भर्तीमाई कहाँ गएर त्यसलाई यसुका हाजिर गराए। अनि जब त्यसलाई ल्याइयो, यसुले भन्नुभयो, भर्तीमाई म तिम्रो निम्ति के गरिदिऊ भने तिमी चाहन्छौ। भर्तीमाई चुपचाप थियो, यो क्षणमा उसको सारा जीवन नै बितेको जस्तो भयो। ऊ धेरै वर्षदेखि नै दृष्टिहीन थियो र भिख माग्नु उसको अधिकार थियो, तर यदि उसको दृष्टि आउने भयो ऊ के गर्ने थियो त? ऊ अब माग्ने थिएन, अनि ऊ कहाँदेखि बन्दोबस्त गर्ने थियो, त्यसपछि ऊ के गर्ने थियो त? तर भर्तीमाईले पहिले नै आफ्नो मन तयार पारेको थियो, अनि यी प्रश्नहरूले उसलाई केही फरक पार्दैन थियो। तर वास्तविकता यो थियो कि ऊ त्यससँग थियो जसले उसलाई प्रेम गर्नुहुन्थ्यो, ऊ उहाँसँग थियो जसले त्यसको अन्धोपनमा दृष्टि दिन सक्नुहुन्थ्यो। यदि यसले त्यसलाई दृष्टि दिन सक्नुहुन्थ्यो भने त्यसपछि उसले आफ्नो नयाँ जीवन पाउने थियो, उसको निम्ति दिने थियो। अनि फेरि यसले प्रेमिलो स्वरमा भन्नुभयो, भर्तीमाई मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ? त्यसपछि त्यो भर्तीमाईले निकै साहस र विश्वास साथ भन्यो, प्रभु म देख्न चाहन्छु। अनि यसले भन्नुभयो, तिम्रो दृष्टि ल्याऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। प्रिय श्रोता, त्यही घडीमा नै त्यो भर्तीमाई अतालियो र आफ्नो हात आफ्नो अनुहारमा ल्यायो, प्रकाश आएको महसुस गर्यो। त्यसपछि उसले आफ्नो आँखा झिम्क्यायो अनि उसले देख्यो र यसुलाई हाँसिरहेको र मुस्कुराइरहेको आफ्नो अगाडि देख्यो। त्यसपछि भर्तीमाई चारैतिर फर्केर भने, म देख्न सक्छु, म देख्न सक्छु, यसुले मलाई दृष्टि दिनुभएको छ, म फेरि देख्न सक्छु। अनि भिडले स्वर ठूलो पारेर चिच्यायो र मानिसहरू यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले, उहाँले दृष्टिविहीनलाई दृष्टि दिनुभएको छ, भर्तीमाईले अब देख्न सक्छ, भर्तीमाईले देख्न सक्छ, स्वर्गमा परमेश्वरको प्रशंसा होस्। त्यसपछि भर्तीमाई यसुलाई धन्यवाद दिनको लागि उहाँतिर फर्कियो, तर यसु पहिले नै हिँड्नुभयो र भिडहरूबाट घेरिनुभयो। कोही सहायता मागिरहेका थिए, कोही आश्चर्य कर्म गर्न भनिरहेका थिए। अनि भर्तीमाईले तुरन्तै आफूले मागिरहेको ठाउँमा गयो र केही सिक्काहरू जम्मा गरेर उहाँलाई पछ्यायो। प्रिय श्रोता, जकायसले सबै टाढाबाट नै हेरिरहेको थियो, उनी आफै ढोकाको नजिकै खडा थिए र यसो आउनुभएको हेरिरहेका थिए। अनि जब भर्तीमाईले दृष्टि पायो, भिडले चर्को शर्मा कराउन थाल्यो। अनि जकायसले भने, ओहो यो सत्य हो, उहाँ साँच्चै नै दृष्टिबिनलाई दृष्टि दिन सक्नुहुन्छ, साँच्चै नै उहाँले परमेश्वरका शक्तिशाली काम गर्न सक्नुहुन्छ। अनि उनको हृदय आनन्दले भरियो, अनि उनी यसोलाई हेर्न इच्छुक भए। तर कसरी? यसो भिडले घेरिनु भएको थियो र जकायसले उहाँलाई देख्न सक्दैन थियो, किनकि उनी कर उठाउने एक अशुद्ध व्यक्ति थिए र मानिसहरूले उनलाई नजिक आउन दिने थिएनन्। अनि त्यही समयमा जकायसको दिमागमा एउटा उपाय आयो, उतिखेरै जकायस सहरतिर दगुरी।

प्रिय श्रोता, फेरि पनि स्वागत छ कार्यक्रम यीशुको कथामा। हामी यस कथामा एकजना कर उठाउने व्यक्तिको जखायसको बारेमा हेरिरहेका छौँ। अनि जखायस जान्दथे कि यीशुसँग धेरै समय थिएन, अनि उनले यो पनि जान्दथे कि यदि उहाँको नजिक आउनुहुन्छ भने र उहाँलाई हेर्नुहुन्छ भने मैले छिट्टै केही गर्नुपर्छ। उनले बाटोमा भएको अंजीरको रुखको बारेमा सोचे। उनले जाने कि यीशु यही बाटो भएर आउनुहुनेछ, अनि उनले रुखमा चढेर यीशुलाई स्पष्ट रूपले उहाँ र त्यही बाटो भएर जाँदा देख्न सक्दथ्यो, अनि यीशुसँग बोल्न पनि सक्दथे। त्यसपछि जखायस त्यस रुखतिर दगुरे, अनि उनी दगुर्दाखेरि धेरै मानिसहरूले उनलाई हेरे। यो भीड़को निम्ति असुहाउँदो थियो। कोहीले भने यो कर उठाउनेको त कुनै इज्जत नै छैन, तर जखायसले ती कुराहरूको कुनै मतलब नै गरेनन्। तिनीहरू उनलाई जसरी भए पनि अपहेलना मात्रै गर्दथे, र तिनलाई भीड़मा देखेर मानिसहरू छक्क परे, अनि ती मानिसहरू उनको अर्को एउटा कार्य देखेर अझ छक्क पर्ने थिए। उनी अब रुखमा चढ्ने थिए। जब उनी त्यस अंजीरको रुखमा आइपुगे, उनी त्यस रुखमा छिटो छिटो चढ्न थाले। त्यसपछि उनी एउटा हाँगामा गएर बसे, अनि जसै यीशु सहरतिर ढोकाबाट प्रवेश गर्नुभयो, त्यस गाउँका अगुवाहरूले उहाँलाई अभिवादन गरेर स्वागत गरे। तिनीहरूले यसरी भने, गुरुजी, तपाईँलाई स्वागत छ, तपाईँलाई यस सहरमा पाउँदा हामी धेरै नै खुसी छौँ। तपाईँले धेरै आश्चर्यकर्महरू उत्साहजनक काम गर्नुभएको छ। तपाईँले भर्खरै ढोका बाहिर एकजना निको पार्नु भएको थियो। त्यसपछि ती व्यक्तिहरूले त्यस बार्तिमेलाई देखाए, जो भीड़मा खुशी आनन्दित भएको थियो, अनि तिनीहरूले अझ भने, गुरुजी, हाम्रो सहरमा तपाईँलाई स्वागत छ। हामीले तपाईँलाई यो जानेको चाहन्छौ कि सभाघरका अगुवाहरूले तपाईँको निम्ति भोज तयार पार्नु भएको छ, तपाईँ हाम्रो पाहुना हुनुहुन्छ। त्यसपछि यसो मुस्कुराउनु भएर भन्नुभयो, धन्यवाद, तर म त्यस भोजमा उपस्थित हुन सक्दिन, म मेरो पिताको महान काम गर्नको निम्ति यरुसलेमतिर जाँदैछु। यो सुनेर त्यो अगुवाहरू छक्क परे। यो अतिथि सत्कारले धेरै आदर गर्ने त्यस समयमा परम्परा थियो। तिनीहरूले उहाँलाई सभाघरका अगुवाहरूसँग भोज खान भनिरहेका थिए। तिनीहरूले उहाँलाई उच्च आदर देखाएर त्यहाँ, तर उहाँले त्यसलाई इन्कार गर्नुभयो। प्रिय श्रोता, यसले तिनीहरूको निराशापन देख्नुभयो र भन्नुभयो, मलाई माफ गर्नुहोस्, तर म यहाँबाट भएर मात्रै जाँदैछु, म यरुसलेममा जानुपर्छ। त्यसपछि यसु हिँड्न थाल्नुभयो। उहाँले तिनीहरूको प्रस्तावलाई इन्कार गर्नुभयो। उहाँले त्यो सहरको अतिथि सत्कारको कार्यलाई इन्कार गर्नुभयो। अब भीड़ शान्त हुन थालेको थियो। तिनीहरू यसुलाई अभिवादन गरिरहेका थिए। तिनीहरूले उहाँलाई दृष्टिबीनलाई दृष्टि दिएको देखे र उहाँको दयाको निम्ति परमेश्वरको प्रशंसा गरे। जब सहरका अगुवाहरूले अतिथि सत्कारको बारेमा उहाँलाई भने, ती भीड़ झन आनन्दित भएका थिए, अनि तिनीहरू यसुले भन्नुभएको कुरा सुनेर भएका पनि थिए। त्यसपछि कोहीले भन्यो, हेर हेर, त्यो रुखमा त्यो जखायस हो। हे जखायस, त्यहाँ रुखमा तिमी के गर्दैछौ? के तिमी उड्न जाँदैछौ? त्यसपछि सबैजना हाँसेर भने, तिमी कर उठाउने, हामी आशा गर्दछौ कि तिमी उडेर हामीबाट धेरै टाढा जानेछौ, किन तिमी तिम्रो रोमी मित्रहरू कहाँ जान्न? त्यसपछि मानिसहरूले अझ जखायसको अपमान गर्न थाले। तर जसै यसो जखायसको नजिक आउनुभयो, जखायस अरूको कुरा सुनेर पनि निराश जस्तो भयो। तर जखायस यसोतिर हेरेर मुस्कुराइरहेको थियो। उसले मनमनै भनिरहेको थियो, म यो तपाईँको निम्ति रुखमा चढे, मैले अपमान सहे, अनि मैले तपाईँलाई हेर्नको निम्ति यो रुखमा चढे। जसै यसोले तिनलाई हेर्नुभयो, उहाँ आनन्दले भरिनु भएर भन्नुभयो, जखायस, छिटो तल ओर्लेर आऊ, किनकि आज मैले तिम्रो घरमा जानु परेको छ। प्रिय श्रोता, यो सुनेर सबैजना छक्क परे। के यीशुले यहाँ एरियामा बस्न समय छैन भनी भन्नुभएको थिएन र? के उहाँले भर्खरै मात्र मानिसहरूको अतिथि सत्कारलाई इन्कार गर्नुभएको थिएन र? अनि अब उहाँ त्यस कर उठाउनेको घरमा खान र बस्न जाँदै हुनुहुन्छ। त्यसपछि ती जखाए छिट्टै तल ओर्लेर आए अनि आनन्दित भएका थिए। उसले यीशुको हात समाते र साह्रै नै खुसी भए अनि भने, गुरुजी, तपाईँलाई आदर गर्नु मेरो सौभाग्य हो। धेरै वर्षदेखि तिनको घरमा उनको परिवार र उनका कर उठाउने मित्र बाहेक अरू कोही पनि आएको थिएन, अनि धेरै वर्षदेखि नै यस्तो किसिमको प्रस्ताव कसैले गरेको थिएन। तर यहाँ नासरतको यीशु निको पार्ने व्यक्ति, शिक्षक अनि अगमवक्ता हुनुहुन्थ्यो, तिनको घरमा आइरहनु भएको थियो। तर मानिसहरू यसो भनेर गनगन गर्न थाले, यो त बुझ्नै नसकिने भयो। उहाँले हाम्रा समुदायका अगुवाहरूको अतिथि सत्कारलाई इन्कार गर्नुभयो र यो ठगा अशुद्ध कर उठाउनेको घरमा जाँदै हुनुहुन्छ। त्यसपछि जखायस टक्क रोकिए र यीशुले सुन्नुहुने गरी तिनले भने, हे यीशु, मेरो प्रभु, कसैले पनि जान्दैन।

अनि म तिमीहरू सबैलाई भन्दछु कि यिनी नै साँचो अब्राहमका छोरा हुन्, अनि म यिनीसँग खानेछु र बस्नेछु, किनकि म यसैको निम्ति आएको हुँ। म परमेश्वरको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हुँ। अनि येशु आफ्नो चेलाहरूतिर फर्कनु भयो र भन्नुभयो, आओ हामीहरू जखायसको घरमा गइरहेका छौ। प्रिय श्रोता, त्यो दिनमा दुईजना दृष्टिबिन मानिसहरूले देख्न सके। एकजना शारीरिक रूपमा दृष्टिबिन थियो र अर्को चाहिँ मानिसहरूको घृणित हृदयको कारणले दृष्टिबिन भएको थियो। येशुले त्यो रोग लागेको व्यक्तिलाई भन्नुभयो, ऊ निको भयो। अनि उहाँले मानिसहरूलाई अपमानित भएको दृष्टिबिनलाई चङ्गेका वचनहरू भन्नुभयो र परमेश्वरको प्रेममा उसको सारा हृदय नै खोलियो। अनि यरिहोका अरू मानिसहरूको निम्ति के त तिनीहरूको बारेमा के त के तिनीहरूको हृदय कठोर नै रह्यो त? प्रिय मित्र, आज तपाईँ सुन्नेहरूको निम्ति के त के तपाईँ दृष्टिबिन हुनुहुन्छ? यदि हुनुहुन्छ भने किन? तपाईँको निम्ति मसँग केही वचन छ। परम प्रभुलाई बोलाउनुहोस्, येशूलाई भन्नुहोस्, त्यो अन्धो बर्तिमै जस्तै बोलाउनुहोस् अनि भन्नुहोस्, येशू दाऊदका पुत्रमा माथि दया गर्नुहोस्। अरूहरूले तपाईँ मूर्ख हुनुहुन्छ भनी सोच्दछन् भने तिनीहरूको कुरा नसुन्नुहोस् अनि तपाईँ नरोकिनुहोस्, तर उहाँलाई अझ बोलाउनुहोस्। अनि के तपाईँ जखायस जस्तै परमेश्वरको निम्ति भोकाएको व्यक्ति हुनुहुन्छ अनि तपाईँ नम्र हुनुहुन्छ? याद गर्नुहोस् त, त्यो समयमा सार्वजनिक रूपमा भिडमा दगुर्नु उचित थिएन अनि तिनीहरूको समयमा रुखमा चढ्नु सुहाउँदो कुरा थिएन, तर जखायसले येशूलाई हेर्ने ती सबै कुरा गरे। उनले मानिसहरू प्रतिको लाजलाई वास्ता गरेनन्। परमेश्वरको अगाडि येशूसँगको सम्बन्ध जोडिनु भन्दा अरू ठूलो कुरा केही पनि होइन भनी सम्झे। श्रोता, के तपाईँ पनि येशूसँग सम्बन्ध गाँच्न चाहनुहुन्छ? शान्तिको प्रस्ताव गर्नुहुन्छ? के तपाईँलाई कुनै कुराले अझै रोकिराखेको छ? के तपाईँ अरू के भन्दछन् भनी डराउनु भएको छ? म तपाईँलाई जखायसको उदाहरणलाई पछ्याउनुहोस् भनी चुनौती दिन्छु। दगुर्नुहोस्, रुखमा चढ्नुहोस् र तपाईँले गर्नुपर्ने जुनसुकै कार्य गर्नुहोस् अनि येशूले तपाईँलाई पर्खिरहेको तपाईँले भेट्टाउनुहुनेछ। प्रिय श्रोता, आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्। आमेन।

0: प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: ए रुक रुक रुक,
3: के भयो? किन कराएको यस्तो
2: दाइ? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।

0: साथै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-2-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
1: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गरगहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98215-90-0095, 98575-56095 र 98174-52311।
4: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
7: गुप्ता नर्सरी ड्राइभरटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
8: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
9: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आँगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
9: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसडी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना। हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसडी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्राध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
1: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पुनः छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
1: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रूपियाँ सम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
0: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो, आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौती।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8%, पूंजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात विनियोजन गरिएको छ। बजेट बिहोर्ने स्रोतमध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़, वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड़, त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइने भएको छ। आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ। चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो। बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ। प्रति व्यक्ति आयकर छूट दोब्बर गरी 10 लाख पुगेको छ। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट घोषणा गरिएको हो। त्यस्तै 360 वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ। त्यस्तै 31 वटा सरकारी निकाय खारेज हुनेछन्, 18 वटा निकायको पुनर्संरचना गरिने भएको छ। यी सुधार सुधारका कदमबाट 20 अर्ब रूपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ। अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसूल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसूल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ। शेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो। त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% शेयर मात्र सरकारसँग कायम राखी बाँकी शेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ। सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। एआईको क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले काठमाण्डुको सिउचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोड़सम्म पूँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक मलका लागि 32.46 अर्ब रूपियाँ विनियोजन भएको छ। चालू आर्थिक वर्षमा रासायनिक मलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
7: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाण्डुको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खोला, खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सड़क र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2.86 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सड़क कालोपत्री गर्ने घोषणा गरेको छ। साथै 200 सड़क पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4.65 अर्ब रूपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाड़ी लोकमार्गलाई 2.16 अर्ब रूपियाँ विनियोजन गरिएको छ।
0: दलित बाल बालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रूपियाँ रहेको दलित बाल बालिकाले पाउने भत्ता मासिक 1000 रूपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1.20 अर्ब रूपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर सोणी वाग्लेले नेपाललाई सड़क बाल बालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिक स्वास्थ्य बीमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
7: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। भत्ता निरन्तरता सहित शुरू स्केलमा 10% वृद्धि र 10% प्रोत्साहन सहित खुद 21% वृद्धि गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो। विगत 4 वर्ष यता कर्मचारीको तलब बढ़ेको थिएन। बढ़ेको नयाँ तलब स्केल साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले औपचारिक क्षेत्रका श्रमिकको सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा पनि गरेको छ। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने भएको छ। नव उद्यम, स्टार्टअप, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने उल्लेख छ। शिक्षामा प्रणालीगत सुधार र उच्च शिक्षाको कोटामा वृद्धि गरिने घोषणा गरिएको छ। शिक्षाको क्षमता परीक्षण गर्ने उल्लेख छ। नव प्रवर्तन र सीपमूलक शिक्षा केन्द्रित हुने घोषणा अर्थमन्त्रीले गर्नुभयो। सरकारले शिक्षा क्षेत्रका लागि 2,18,30,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, वर्ष सेवा सञ्चालनको घोषणा गरेको छ। त्यस्तै सरकारले आउँदो वर्ष खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ।
0: यस्तै अर्थमन्त्री वाग्लेले बजेट पेश गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताउनु भएको छ। वहाँले यो बजेटले अर्थतन्त्र बदल्ने दावी समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट बाहिर निकाल्ने पनि बताउनु भएको छ। लगानी प्रक्रिया छिटो पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ यूको कालो सूचीबाट हटाउन आउँदो पुषभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्लेले नेपाललाई यूको एयरशिफ्ट लिस्टबाट बाहिर निकाल्न पुषभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै दुई तिहाई बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नु अघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ 15 बजेट प्रस्तुत गर्दै आएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सगरमाथा आरोहणमा आकर्षण बढ़ेसँगै व्यवस्थापन चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10,00,000 रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसूल घट्यो, कर्मचारीको तलब बढ़्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, मन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगमका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टोडीखेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मञ्च टोडीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोड़िएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनुभएन। पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पूरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा छ।
0: आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारीकमा न्यूजील्याण्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ़दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ़दै गएसँगै यसको संरक्षण आरोहणमा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौतीबारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नुभएको छ।
2: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा रहेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समित नहुने एटेम्प गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले, कतिपय हावाको कारणले गर्दा, वेदरको कारणले गर्दा नहुने कारणहरू पनि त्यतिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
14: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्यूको लागि, त्यसको लागि चाहिँ के कठिनाई छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
2: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यू टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहहरू छ, त्यही क्षेत्रमा भएको पर्वतारोहहरूलाई बन्दोबस्त गरेर रेस्क्यू गर्ने कल्चर छ, त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठूलो चुनौतीको
14: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
2: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यू टिम बनायो भने चाहिँ त्यो प्रभावकारी हुने देखिन्छ।
14: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नु भएको छ?
2: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ। र सरकारी तहबाट खटेको लेभेन अफिसर भनिन्छ, एलो भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गार्बेज डिभिजन पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट, तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फी ऊर्जा त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन तर कम्तीमा पनि 3 वर्षदेखि 5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन, त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा हुने हुन्छ।
14: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
2: यसमा नीतिगत सुधार हुनु नम्बर वान र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाईको कुरा एउटा व्यावहारिक रूपमा रिजल्ट देखिने गरिकन यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगतता कार्यक्रममा अहिलेको सरकारले नीतिगत कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाईको कुरा होस्, रेस्क्यु व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वास छु।
7: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रूपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा उत्साह र मनोबल बढ़ाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
16: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज राति कुनै कुनै ठाउँमा ठूलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाड़ी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गइराती पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको थियो। थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाड़ी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
0: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिना गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वान वे ट्रावल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
7: उज्यालो नेपाली
0: तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एक

0: भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढ़ाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाण्डुमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
1: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाण्डुमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढ़ीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अंगलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रेल महिनाको शुरूमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लंघन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
1: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 अर्ब रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
0: काभा महिला भलिबल च्याम्पियनशीपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला तीन प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 शुरू हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसीबीसँग खेल्नेछ। खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आउँदो आर्थिक वर्षका लागि 21.24 अर्ब बराबरको बजेट सार्वजनिक। 10 लाख रूपियाँसम्मको व्यक्तिगत आयमा कर छूट। 33 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने।
1: बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज। औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो। कर्मचारीको तलब बढ़्यो। सम्पत्ति शुद्धिकरण सम्बन्धी गृहलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
0: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम। सगरमाथामा सफल आरोहणको 73 वर्ष। आकर्षण बढ़ेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
1: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी। पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
0: र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल चौथो। आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671090146, 98570159158, 98475151 र 98681
2: एभरेस्ट सदैव उच्च।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
8: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470 83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।

0: गुप्ता नर्सरी ड्राई बोटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आपको घर आंगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवा तो चाहिए नि धन्दा नमान्नुहोस् तपाईको घर आंगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरीका डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरी ले जहां तपाईले खोजे जस्ते र रोजे जस्ते फूल बिरुवा पाउन का साथ ही माटा का गमला लगायत सेरामिक गमला र औजार समेत पाइन्छ
0: बिरुवाहरु धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरु चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: कुछ नहीं भवा है सर टॉयलेट के बगल में सांप देखे डेर लाग के घूम के आवत रहन एक छिन तक अगोरत के हलचल नहीं किए मरी गवा सांप हुई कह के जाने के बाद टॉयलेट जाए के आये
4: मरी गवा सांप के चलावे के काम तो नहीं की हो
3: नहीं चलाये सर
4: विद्यार्थी भाई बहनी लोग तोहरे सब कहूँ कब्बो मरी गवा सांप देखो तो न चलायो सांप मरी गवा कहते भरे बिखनाई असर करी ऐसा नहीं होता जिंदा मरीगवा या मरीगवा जिस दिखाए वाला सांप का हाथ से नहीं पकड़े के चाहिए
5: सर मरीगवा सांप भेटाए गए पर का करे के चाहिए
4: सांप मरीगवा जिस दिखाए के बादो पूर्ण रूप से मरा नहीं हो सकत है अथवा मरीगवा सांप कुछ देर तक दसियो सकत है वहीं से सांप मरीगवा है तब वो हाथ से नहीं चलावे के चाहिए बल्कि लम्बा लाठी से चलाई के मरा है या नहीं यकीन करे के चाहिए
6: मरीगवा सांपन से सावधान रहा जाए मरीगवा या मारी गए सांपन का पकड़े या चलावे के काम न करा जाए मरी गए कुछ देर तक सांप डस सकत है संभव हो तो सांप के फोटो लिया जाए और पहचान के खातिर विज्ञ से संपर्क करा जाए
7: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitesnepal.org में देख सका जाता है
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: वन हाम्रो जीवन हो तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन् बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो जंगलमा आगो नबालौं कतै घरेलु देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
10: के भयो किन कराएको यस्तो
11: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
12: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
11: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
13: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
14: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
15: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
14: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरती द्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाछे गर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
15: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
14: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
16: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएम मा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् डिपोर्डिङ हाई स्कुल बुटोला सुखानगर फोन 071-534-570 531-354 र 530-570 दीप भनेकै उज्यालोको प्रतीक
17: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
18: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
17: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा 8 लौगाई कपिल वस्तु फोन 076-411-118 98-570-50-579 98-570-50-259 र 98-470-82-048
19: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
20: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
21: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
19: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
20: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
19: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ
21: सुन्नुहोस् त
20: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
19: वन डडेलो रोकौं वन जंगल र अनुरोध
22: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह
19: बारगंगा 8 बन्डौली कपिल वस्तु
22: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 98-570-50-885
15: हार्दिक बधाई तथा शुभकामना
14: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ
23: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
0: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बाढ गङ्गा 5 बैदौली कपिल

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.2 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। सरकारले ल्यायो 21 खर्ब 24 अर्बको बजेट, अनुदानतर्फ 61 अर्ब 74 करोड़। गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू पुनः एकजुट हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाई। लुम्बिनी प्रदेश सरकारद्वारा मनाइयो 19 गणतन्त्र दिवस। मिनी बस र फोर्स गाडी ठोकिँदा 12 जना घाइते, एकको अवस्था गम्भीर, अन्य घाइतेलाई उपचारका लागि बुटवल पठाइयो। सुरक्षा गस्ती र समन्वयात्मक कार्यलाई थप सुदृढ बनाइने जिसस कपिलवस्तुका प्रमुख गौतमको भनाई। जिल्ला अन्तर जिल्ला सहकार्यलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड़। शिक्षा क्षेत्रको विकास बिना समाजको समग्र विकास सम्भव नहुने, प्रदेश सांसद यादवको कथन। शैक्षिक वातावरण सुधार गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहने अध्यक्ष थापाको तर्क। कपिलवस्तुको सिभराज नगरपालिका स्थित आधारभूत अस्पतालको 38 लाख प्रकरणका 2 आरोपी हाजिरी जमानीमा छुटे, 3 जना हिरासतमा। र रासोपामा प्रवेश गरेपछि गुल्मीका 2 वटा अध्यक्ष पद मुक्त, निर्वाचन आयोगद्वारा पद खाली भएको घोषणा।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार 21 खर्ब 24 अर्ब 34 करोड़को बनाएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आज संसदमा बजेटको उक्त आकार घोषणा गर्नुभएको। उहाँले पूँजीगततर्फ 4 खर्ब 31 अर्ब रहने र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिने घोषणा गर्नुभएको छ। राजस्व लक्ष्य 14 खर्ब 4 अर्ब रहने उहाँले बताउनु भएको। अनुदानतर्फ 61 अर्ब 74 करोड़ र वैदेशिक ऋण 2 खर्ब 47 अर्ब रहने उहाँले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका व्यक्तिहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको औलाउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको 19 गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती गाउँपालिका देउखोरी स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बाल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंलानु भएको हो। उहाँले जनताको आवाजमाथि खेलवाड़ गर्ने शक्तिहरू हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो।
4: अब सबै जनताहरू फेरि एकखेर सचेत नागरिकको हैसियतले यो व्यवस्थाको संरक्षणको निम्ति यो व्यवस्थाको रक्षाको निम्ति राष्ट्रियताको रक्षाको निम्ति सबै एकजुट भएर विगतमा यो संविधान निर्माण गर्ने सम्पूर्ण संविधान पक्षका शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको छ।
0: कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम खर्ती मगरले नागरिकको बलिदानको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनु भएको छ। उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्थापन भएकाले सार्वभौम नागरिकको सम्मान यस्तै व्यवस्थापनमा सुरक्षित रहने उल्लेख गर्नुभयो।
5: करोड़ जनताको चाहना प्रदान हुन्छ, करोड़ जनताको हित प्रदान हुन्छ, राष्ट्रको सार्वभौमिकता प्रदान हुन्छ, जनताको स्वतन्त्रता प्रदान हुन्छ, जनताको आवश्यकता प्रदान हुन्छ। कुनै एउटा सङ्की शासकले जे मन लाग्छ त्यही गर्न पाउँदैन संसारमा। त्यसकारण सङ्की शासकको डरलाग्दो झल्को देखिएको छ। डरलाग्दो झल्को देखिएको बेलामा हामी जस्ता गणतन्त्र जातिलाई रहने सिक्किमको तरिकाले सहभागी हुने कुरा
0: प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाई दीपोत्सलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो। यसैबीच गणतन्त्र दिवस समारोहको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ। उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव एम नारायण देवकोटा तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखाधिकृत रविन्द्र अर्याल सम्मानित हुनुभएको छ। त्यस्तै प्रदेश निजामती सेवा पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोक्कल राज चापागाई, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर अरूण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन अधिकृत मनोज कुमार श्रेष्ठ तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अधिकृत शिवप्रसाद नेउपाने सम्मानित हुनुभएको थियो। त्यसै गरी उत्कृष्ट कार्य सम्पादनका आधारमा सामाजिक विकास मन्त्रालयकी वरिष्ठ शिक्षा अधिकृत बेगम केसी, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका पुरातात्विक अधिकृत कृष्ण चन्द गिरी तथा स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स निरीक्षक सीता कुँवरलाई सम्मान पत्र प्रदान गरिएको हो। यसै गरी प्रदेशसभातर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम सञ्चालन वरिष्ठ उपसचिव सुरेन्द्र आचार्यले गर्नुभएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका ओडार नम्बर 9 चम्पापुरमा मिनी बस र फोर्स गाड़ी ठोकिँदा 12 घाइते भएका छन्। शुक्रबार बिहान प्युठानबाट बुटवलतर्फ जारी गरेको 25X7701 नम्बरको फोर्स गाड़ी र चन्द्रौटाबाट बुटवलतर्फ जारी गरेको LU1X5588 नम्बरको मिनी बस ठोकिएको हो। मिनी बसमा 16 र फोर्समा 14 यात्रु सवार रहेका थिए। दुर्घटनामा सिद्धगंगा नगरपालिका 13 22 वर्षीय शोभा विक गम्भीर घाइते हुनुभएको छ। उहाँलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन छकालले बताउनु भएको छ। रूपन्देही देवदहका 23 वर्षीय सागर सुनार, सैना मैना नगरपालिका 4 60 वर्षीय लालबहादुर घरती, छिमरोक नगरपालिका कि सीता बस्नेत 10 वर्षीय अर्पण बस्नेत, धुरकट गाउँपालिकाका 74 वर्षीय रूकमान घिमिरे प्युठानकी मिराजीसी विवेक जीसी अर्घ खाँचीकी सुजना नेउपाने ऋषभ नेउपाने बुद्धभूमि नगरपालिका गोरी सिंगेका तारा पोखरेल झिमरुक नगरपालिकाका छवि कुमार घाइते हुनु भएको छ। घाइतेलाई उपचारका लागि बोटेवाल पठाइएको ढकालले बताउनु भएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अन्तर जिल्ला सहकारीले व्यवहारमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औलाउँदै सुरक्षा निकाय बीच सूचना आदान प्रदान संयुक्त सुरक्षा गोष्ठी र समन्वयात्मक कार्यलाई थप सुदृढ़ बनाउने बताउनु भएको छ। बिहिबार कपिलवस्तु र अर्घाखाँची जिल्ला बीच शान्ति सुरक्षा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर जिल्ला समन्वय बैठकमा बोल्दै उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रमा देखिने समस्या को समाधानका लागि साझा रणनीति आवश्यक रहेको उल्लेख गर्नु भएको छ। बैठकमा नागरिकले कपिलवस्तुबाट सेवा लिने अवस्थालाई सहज बनाउने नागरिकता तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बताउनु भएको छ। बैठकमा लागू औषध तथा अवैध हात हतियार नियन्त्रण ट्राफिक व्यवस्थापन राजमार्ग सुरक्षा सार्वजनिक सवारी संचालनलाई व्यवस्थित बनाउने ओभरलोड सवारी नियन्त्रण गर्ने तथा विपद व्यवस्थापनमा संयुक्त तयारी गर्ने विषयमा सहमति भएको थियो। त्यसै गरी ढुङ्गा गिटी बालुवा तथा छुनढुङ्गाको अवैध निकासी रोकथाम वन क्षेत्रको संरक्षण विकास योजनाको कार्यान्वयनमा सहजीकरण तथा सुशासन प्रवर्धनका विषयमा समेत छलफल भएको जनाइएको छ। सीमावर्ती क्षेत्रमा संचार सम्पर्क प्रभावकारी नभएका स्थानमा उपयुक्त सुरक्षा गोष्ठी परिचालन गर्ने तथा चोरी तस्करी नियन्त्रणमा सुरक्षा निकायबीच समन्वय बढ़ाउने बैठकले निर्णय गरेको छ। कपिलवस्तु र अर्घाखाँची जिल्लाबीच शान्ति सुरक्षा विपद व्यवस्थापन तथा विकास योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती अपराध नियन्त्रण चोरी तस्करी रोकथाम तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा अर्घाखाँचीको नरपानीमा आयोजित बैठकमा दुवै जिल्लाका सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। कपिलवस्तुको विजयनगर गाउँपालिका छ प्रेमनगरमा रहेको हरिबोध माध्यमिक विद्यालयमा दुई तल्ले आठ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ। संघीय सरकारको 1,50,00,000 रूपियाँको लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास प्रदेश सांसद जानकी प्रसाद यादव गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा क्षेत्र नम्बर तीनका पूर्व सांसद मंगल प्रसाद गुप्ता प्रतिनिधि गोपाल प्यारे चन्दले तथा उडाध्यक्ष प्रेमबहादुर कलवारले संयुक्त रूपमा गर्नुभएको हो। भवन निर्माणको ठेक्का एमएस भिक्टोरिया हाइड्रो कन्ट्रक्सन काठमाण्डुले पाएको छ। निर्माण कम्पनीका ठेकदार प्रकाश गौतमका अनुसार भवन निर्माणको काम 2084 साल साउन मसन्तसम्म सम्पन्न गरिने भएको छ। शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जानकी प्रसाद यादवले शिक्षा क्षेत्रको विकास बिना समाजको समग्र विकास सम्भव नभएको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार विस्तारले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताउनु भएको छ। त्यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहने बताउँदै नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने बताउनु भएको हो। टिनको छानमुक्त अभियानमा गाउँपालिका लागेको अध्यक्ष थापाको भनाइ रहेको छ। त्यसै गरी विद्यालयका प्रधानाध्यापक बालाजी कलवारले कक्षा कोठा अभावका कारण शिक्षण सिकाइमा समस्या हुँदै आएको बताउँदै नयाँ भवन निर्माणपछि पठन पाठन व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नि प्रसाद सापकोटाले विद्यालयमा देखिएको पूर्वाधार समस्याको समाधानतर्फ यो भवन महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको हो। उहाँले भवन निर्माणका लागि बजेट विनियोजनमा भूमिका खेलेका पूर्व सांसद मंगल प्रसाद गुप्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिका स्थित आधारभूत अस्पताल सन्डुटाको 38 लाख रूपियाँ घोटाला प्रकरणमा पक्राउ परेका दुई आरोपी हाजिरी जमानीमा छुटेका छन्। अनुसन्धान पूरा नभए पनि तथ्य र प्रमाणका आधारमा उनीहरूलाई सरकारी वकिल कार्यालयको अनुमतिले हाजिरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचजना मध्ये अस्पतालका डाक्टर अमृत पाण्डे र फार्मेसी कर्मचारी रूकसान खातुनलाई रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार सरकारी वकिलको निर्देशनमा आरोपी महिलासँग सानो बच्चा भएको तथा डाक्टरको स्वास्थ्य अवस्था लगायत अन्य तथ्य र प्रमाणका आधारमा 1 लाख रूपियाँ धरौटी हाजिरी जमानीमा छोडिएको हो। प्रहरीले घटनाबारे अनुसन्धान अझै जारी रहेको जनाएको छ। हाल बैंकका दुईजना र सिपराज नगरपालिकाका एकजना गरी तीनजना हिरासतमा रहेका छन् भने अन्य दुईजना फरार रहेका छन्। गुल्मीका दुईवटाका वडाध्यक्ष पदमुक्त भएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष रविन्द्र केसी र धोरकोटीका पालिका वडा नम्बर तीनका वडाध्यक्ष पदम बहादुर विष्ट पदमुक्त हुनुभएको हो। कांग्रेसबाट 2079 सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित दुवैजना राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्य समितिलाई गराएको कांग्रेस गुल्मीले जनाएको छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 32 को उपदफा 1 र राजनीतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने कानूनी व्यवस्था रहेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित अन्य दलमा प्रवेश गरेको भनी आयोगमा आएको जानकारी अनुसार निर्वाचन आयोगले जेठतिर गतेको निर्णयबाट उहाँहरूलाई पदमुक्त गरेको हो। राजनैतिक दल सम्बन्धी नियमावली 2074 को नियम 22 को उपनियम 2 बमोजिम दुवैजनाको पद खाली भएको आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका 34 वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ। रासोपाका केन्द्रीय संगठन विभागका सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब 1 दर्जन पालिकामा अधिवेशन भएको छ। उहाँले अधिवेशनको मिति तोकिएका स्थानीय तहमा नयाँ नेतृत्व चयन हुने बताउनु भएको छ। कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको तथा केही स्थानमा मतदान प्रक्रिया समेत हुन सक्ने बताउनु भएको छ। उहाँका अनुसार लुम्बिनी प्रदेशका 4 उपमहानगरपालिका मध्ये 3 वटामा नेतृत्व चयन भइसकेको छ। हालसम्म अधिवेशनबाट रूपन्देहीमा 9, नवलपरासी पश्चिममा 1, कपिलवस्तुमा 5, दाङमा 2, बाँकेका 6 बर्दियाका 4, रोल्पाको 1, गुल्मीमा 4 र पाल्पाका 2 वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै बुटवल उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र नेपालगंज उपमहानगरपालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ भने गोराई उपमहानगरपालिकाको अधिवेशन हुन बाँकी रहेको घिमिरेले बताउनु भएको छ। उहाँले हालसम्म अधिवेशन मध्ये करिब 1 दर्जन पालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको र अन्य स्थानमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी दिनुभएको छ। रासोपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शलिकराम घिमिरेले सबै पालिकामा अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन र त्यसपछि प्रदेश अधिवेशन गर्ने तयारी भएको जानकारी दिनुभएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्धावासको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर वा अन्य खबर पनि बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ जीवन जोगाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। गर्भीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापा मगरको परिवार अहिले पीड़ामा डुबेको छ। कामका लागि रोस गएका ज्ञानबहादुर सम्पर्कविहीन भएपछि उहाँको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्द्रा थापा मगरको पनि हृदयघातबाट उतै निधन भएपछि 3 सन्तान सहित आफन्तजनमा वज्रपात परेको छ। बर्दियाको बासकडी नगरपालिका 4 स्थायी घर भएका 43 वर्षीय ज्ञानबहादुर सुरमा दुवै सानेतयारीमा रहे पनि एजेन्टसँगको भेटपछि रूस पुग्नु भएको थियो। रूसमा उहाँ युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबर पाउन साथ श्रीमती इन्दिरा खोजी कार्यका लागि रोस पुग्नु भएको थियो। सम्पर्कविहीन श्रीमानको निधन भएको थाहा पाएपछि सबै प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई 81 हृदयघात भएको हो। गत वैशाख 31 गते उपचारकै क्रममा इन्दिराको पनि मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका 21 नयाँ बस्ती स्थित एभरेस्ट काठ उद्योगमा आगलागी भएको छ। आज दिउँसो करिब 3 बजे भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँकी र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको वरूण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ। मन्दिरमा आगो लगाइदिने घोषणा गरेका जनक परिवारलाई जिल्ला अदालत काठमाडौँले 4 दिन हिरासतमा राख्न अनुमति दिएको छ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 12 घर भई काठमाडौँ टोखा बस्ने परिवारलाई अनुसन्धान गर्न 4 दिनको म्याद थप भएको जिल्ला परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनु भएको छ। नेपालगंज उच्च अदालत बार एसोसिएशन र बाँके जिल्ला अदालत बार एसोसिएशनले बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालत क्षेत्रलाई निषेध क्षेत्र घोषणा गर्न माग गरेको छ। नेपालगंज उच्च अदालत बार एसोसिएशनका सचिव शक्ति सिंह हमाल र बाँके जिल्ला अदालत बार एसोसिएशनका सचिव कुसुम सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अदालत क्षेत्रलाई निषेधित घोषणा गर्न माग गरिएको हो। न्यायपालिकामाथि बाह्य दबाव सिर्जना गर्ने गतिविधिप्रति ध्यानकर्षण गराउँदै विधि सम्मत प्रक्रिया अवलम्बन गर्न माग गर्दै अस्पताल चोकदेखि विद्युत कार्यालयसम्म तथा 4 बहिनी चोकदेखि पश्चिम गणेशमान चोकसम्मको क्षेत्रमा अस्पताल, अदालत र संवेदनशील सार्वजनिक निकायहरू अवस्थित रहेको हुँदा उक्त क्षेत्रलाई निषेधित तथा ध्वनि निषेधित क्षेत्र घोषणा गरी तत्काल प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष माग गरिएको छ। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 नेपाली नागरिकको जरिमाना निशुल्क मिना गरेको छ। थाइल्याण्डको बैंककमा रहेका नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिमाना मिना गरेको, दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात वन वे ट्राभल डकुमेन्ट तयारी पारेर कम्बोडिया पठाइएको जनाइएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिक

0: व्यवस्था अनुसार पक्राउ जरिमाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले ल्यायो 21 अर्ब 24 अर्बको बजेट, अनुदानतर्फ 61 अर्ब 74 करोड़। प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू पुनः एकजुट हुनुपर्ने मुख्यमन्त्री आचार्यको भनाई। लुम्बिनी प्रदेश सरकारद्वारा मनाइयो 19 औं गणतन्त्र दिवस। मिनी बस र फोर्स गाड़ी ठोकिँदा 12 जना घाइते, एकको अवस्था गम्भीर, अन्य घाइतेलाई उपचारका लागि बुटवल पठाइयो। सुरक्षा गोष्ठी र समन्वयात्मक कार्यलाई थप सुदृढ़ बनाउने जिल्ला सचिव कपिल वस्तुका प्रमुख गौतमको भनाई। अन्तर जिल्ला सहकारीलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड़। शिक्षा क्षेत्रको विकास बिना समाजको समग्र विकास सम्भव नहुने, प्रदेश सांसद यादवको कथन। शैक्षिक वातावरण सुधार गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहेको अध्यक्ष थापाको तर्क। कपिल वस्तुको शिवराज नगरपालिका स्थित आधारभूत अस्पतालको 38 लाख प्रकरणमा 2 आरोपी हाजिरी जमानीमा छुटे, 3 जना हिरासतमा। र राष्ट्रपा प्रवेश गरेपछि गोल्मेका 2 वटा अध्यक्ष पदमुक्त, निर्वाचन आयोगद्वारा पद खाली भएको घोषणा। हवस्त, एफएम ब्यान्डको 99 बिन्दु समेकासँगै वेबसाइट www.budawaz.com, हाम्रो पात्र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढ़गुण्डा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
3: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरम्मत गर्न 28

0: अर्ब 42 करोड़ बजेट विनियोजन, कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो, न्यूनतम पारिश्रमिक 40,000 कायम, मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा, सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने, विकास र शहरी क्षेत्रमा ठूलो लगानी, बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस, राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा, सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का, फुकुवा, खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने, भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्ले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड़ रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै खेलकूद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्य सहित बजेटमा 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करीब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचा तारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो, होइन मन्त्रालय, एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि, माइक्रोसफ्टको छ, मेटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने, विगतमा स्थापित दलहरूले ऋण बढी उठाए, देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो, ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने, ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो, यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाडौँको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल
2: मौसमको कुरा गर्नुपर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै चाहिँ सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टान सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाटी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर, लाहान, काठमाण्ड, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
7: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइहाल्छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइहाल्छ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। CIN ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ। समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै सीआईएनलाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ। दश महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ, तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ। त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी यूरोप मात्र निर्यात भएको छ, यसले किसानमा नयाँ आशा जगाएको छ।
12: निस्ती 5 गीता गाहले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो। घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ।
13: घर खर्च अब खाने पर्यो, होइन गर्न खर्च गर्न पर्यो, त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन।
12: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्राइन्छ। मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ। किसान विष्णुमाया सिंहजाली सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ।
13: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोरा छोरीलाई पढाउन पाछु, यसलाई यही सस्तामा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोरा छोरीलाई पढाउनलाई उस गर्नलाई निकाल।
12: निस्ती 5 ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो। 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो। सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ।
7: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु। पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ।
12: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ। सहकारीकी अध्यक्ष अम्माया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ। विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्दाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ। यही कारण यहाँको सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ।
13: हाम्रो एउटा सिरेस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 गरिराखेका छौँ।
12: अहिले गल्दाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो।
14: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो।
0: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण, विश्लेषण बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ. सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ. चालू आर्थिक वर्ष 2082-83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो. उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ.
15: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोरिम वागले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ.
16: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ.
15: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ. त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड़ रूपैयाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पायलट कार्यक्रम सञ्चालन गरिने भएको छ. त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ. वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ. कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ.
16: कृषि तथा पशुजन्य उत्पादन लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु.
15: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब रूपैयाँ पुर्याइएको छ. मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ.
16: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब पुर्याएको छ. रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ.
15: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब रूपैयाँ विनियोजन गरिएको छ. साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ. बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ.
16: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरेको छु. किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ. कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ.
15: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ. सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
14: परदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने. अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ. त्यसले गर्दा घटेकै कारणले कानूनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो. तर नियत चाहिँ सिधा छ, किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर. तर न बजेटले त्यो कुरा भन्यो, न कार्यक्रमले भन्यो. अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई.
15: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ. सन्तोषी रावल, CIN, काठमाडौँ.
0: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ. साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ.
17: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानूनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ. त्यो कुरा त्यस्ती कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ.
18: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
17: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ. त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नु पर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नु पर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल ₹407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालू आवको लागि, तर अहिले पनि ₹422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 2124 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालू खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
18: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थपरको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थपरक छ?
17: अब अलि यथार्थपरक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
18: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौ नि त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
17: अब यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ, त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा सहभागी करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिक करमा पनि 2 दर गरौं भनेर मैले भनिराखेको, तर यतिसम्म पनि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
0: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्ष दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
1: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला साँझको 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। 21 खर्ब 24 अर्ब 34 करोड़को घाटा बजेट सार्वजनिक। व्यक्तिगत आयकरमा दोब्बर छूट। कर्मचारीको तलब कम्तीमा 40,000 देखि 1,00,000 सम्म पुर्याउने घोषणा। महत्वाकांक्षी बजेट कार्यान्वयन गर्न स्रोत जुटाउने चुनौती। विपक्षी दल र उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रिया।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 21,24 अर्ब 34 करोड़ विनियोजन गरेको छु।
2: आश गर्न सकिने ठाउँ चाहिँ छ, तर कार्यान्वयन पक्ष चाहिँ सरकारकै उहाँकै त्यो बल इन्डियन कोर्ट भन्छ नि त्यही नै भन्छु।
3: नेपाली नागरिकको टाउकोमा चाहिँ ऋणको भार चाहिँ लगभग 1,20,000 भन्दा बढी पुग्न चाहिँ जान्छ।
4: आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन।
1: सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु।
5: केपीओलीको सरकार भन्दा पनि कम बजेट आयो, यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा।
0: विशेष समारोहका बीच सैनिक मंच टोलीखेलमा गणतन्त्र दिवस मनाइयो। सुशासन र समृद्धिका लागि राजनैतिक निष्ठामा आमूल परिवर्तन ल्याउन राष्ट्रपति पौडेलको आह्वान। गणतन्त्र दिवसकै दिन सुकुम्बासीहरू सड़कमा उचित विकल्पसहित व्यवस्थापन गर्न माग। सुदूरपश्चिममा राजनैतिक सरगर्मी बढ़्यो। कांग्रेसभित्र मुख्यमन्त्री शाहको राजीनामा माग। मधेसमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। सगरमाथा आरोहणमा ऐतिहासिक रेकर्ड। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: एक्शन क्वालिटी प्रो नहीं प्रो।
1: यो नया वर्ष को अवसर में क्रॉम्पटन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस्। हर एक 15 दिन में क्रॉम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाईबुक सब सहज ईएमआई मार्फत खरीद करना सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले आज संघीय संसदको संयुक्त बैठकमा बजेटको आकार प्रस्तुत गर्नुभएको हो। यसमध्ये चालू खर्च 12 खर्ब 70 अर्ब 58 करोड़ अर्थात 59.8%, पूँजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ अर्थात 10 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले अहिलेसम्मकै धेरै ऋण लिने गरी घाटा बजेट प्रस्तुत गरेको छ। बजेट कार्यान्वयन गर्न आवश्यक 6 खर्ब 57 अर्ब 29 करोड़ रूपियाँ ऋण लिने घोषणा अर्थमन्त्री वाग्लेले गर्नुभएको छ।
4: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड़ बेहोर्दा रु 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ।
3: राष्ट्रिय योजना आयोगले 18 खर्ब 90 अर्बको बजेट सिलिङ दिएको थियो, तर सरकारले त्यो भन्दा झन्नै 3 खर्ब बढ़ीको बजेट ल्याएको छ। बजेट कार्यान्वयन गर्न आन्तरिक स्रोतले नपुग्ने निश्चित छ, जसका लागि ऋण लिने भनिएको छ। उद्योगहरूलाई प्रवर्धन गर्न सरकारले 273 प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएको छ भने 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क पूर्ण रूपमा खारेज गरेको छ। राजस्व प्रशासनतर्फ मूल्य अभिवृद्धि कर अर्थात भ्याट फिर्ता गर्ने प्रणालीलाई स्वचालित बनाइने भएको छ। साथै भ्याटमा बहुदर प्रणाली लागू गर्ने बारे अध्ययन गर्न एक उच्च स्तरीय समिति गठन गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभएको छ। बजेट मार्फत शेयर बजारमा सूचीकृत कम्पनीहरूको धितोपत्र बिक्री गर्दा लाग्ने पूँजीगत लाभ करलाई नै अन्तिम कर मानिने व्यवस्था गरिएको छ। यस्तै गैर आवश्यक नेपाली एनआरएनहरूलाई धितोपत्र बजारमा लगानी गर्न आकर्षित गरिने र विदेशी लगानी भित्र्याउन आवश्यक कानूनहरू परिमार्जन गरिने बजेट वक्तव्यमा उल्लेख छ। प्रति व्यक्ति आयकर दोब्बर छूट गरी 10 लाख रूपियाँ पुर्याइएको छ।
4: करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु।
3: सरकारले कर्मचारीको तलब करिब 21% बढ़ाएको छ। अर्थमन्त्री वाग्लेले सबै मिलाएर 21% तलब वृद्धि हुने घोषणा गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले बजेट भाषण मार्फत न्यूनतम 40,000 देखि अधिकतम 1 लाख भन्दा बढ़ी कायम गरिएको बताउनुभयो।
4: कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ।
3: सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट यथासक्दो छिटो बाहिर निकाल्ने प्रतिबद्धता पनि जनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले देशको वित्तीय साख जोगाउन कानूनी र संरचनागत सुधारलाई तीव्रता दिइने बताउनु भएको छ। सरकारले आगामी आर्थिक वर्ष आर्थिक वृद्धि दर 7% हुने महत्वाकांक्षी प्रक्षेपण गरेको छ। अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको घोषणा अर्थमन्त्री वाग्लेले गर्नुभएको छ। राजकाजमा थिति बसालले निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्ने सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई विधि अनुकूल र जवाबदेही बनाउने तथा उत्पादन नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक र प्रारम्भ गर्ने आधार तयार गरिएको दावी अर्थमन्त्री वाग्लेले गर्नुभएको छ। उहाँले सार्वजनिक खर्चलाई मितिदिई र परिणाममुखी बनाइएको दावी पनि गर्नुभयो। उहाँले यिनै आधारमा आगामी आर्थिक वर्ष आर्थिक वृद्धि दर 7% र मूल्य वृद्धि दर 6% सीमित हुने प्रक्षेपण सुनाउनु भएको छ।
4: सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु।
3: अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माण सरकारको मात्र दायित्व नभएको बताउनुभयो। बजेट आंकिक विगर विवरणको प्राविधिक प्रस्तुति नभएको पनि उहाँले बताउनुभयो। जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर रा शासकीय जिम्मेवारी सुम्पिएको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा भएको अर्थमन्त्री वाग्लेले सुनाउनुभयो। बजेटको दस्तावेज नागरिकको मनसँग जोडिन नसके अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहने उहाँले बताउनुभयो। बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनैतिक दल निजी क्षेत्र श्रमिक किसान युवा उद्यमी प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई साथ दिन अर्थमन्त्री वाग्लेले अपील नै गर्नुभएको छ।
4: प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल निजी क्षेत्र श्रमिक किसान युवा उद्यमी प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद सहकार्य सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु।
3: बजेटले निजी क्षेत्रलाई अगाडि बढ़ाउन खोजेको प्रतिक्रिया उद्योगी व्यवसायीहरूले दिएका छन्। बजेट भाषण सुन्दा उत्साहित भए पनि कार्यान्वयन पक्ष हेर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताउनुभयो। सरकारले निजी क्षेत्रलाई पार्टनरका रूपमा लिन खोजेको देखिएको अध्यक्ष श्रेष्ठको प्रतिक्रिया छ।
5: जस्तो अहिले चाहिँ नि सरकार भनेको झन्डै बिटिआईकै सरकार छ होइन। पहिला चाहिँ सरकारहरू मिलिजुली सरकारहरू थिए, त्यसमाले चाहिँ के अरे अनि छिटो छिटो चाहिँ सरकार परिवर्तन हुन्थ्यो, त्यो अनुसार चाहिँ कार्यान्वयन पक्ष पनि कमजोर भएको अवस्था थियो। अब चाहिँ कमसेकम अहिलेको परिस्थितिमा चाहिँ त्यो नहोला कि भन्ने चाहिँ आश गर्न सकिने ठाउँ चाहिँ छ। तर कार्यान्वयन पक्ष चाहिँ सरकारकै उहाँकै त्यो बल इन्डियर कोर्ट भन्छ नि त्यही नै भन्छ। युवाको लागि नवप्रवर्तनको हिसाबले चाहिँ सरकारले चाहिँ यहाँ चाहिँ नि रिटेन कसरी गर्ने भन्ने किसिममा केही प्रोग्रामहरू तर
3: सरकारले महत्वाकांक्षी बजेट बनाएको सत्तारूढ दलले नै स्वीकार गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता मनिष झाले बजेट कार्यान्वयन भन्दा पनि स्रोतमा चुनौतीपूर्ण रहेको बताउनुभयो।
6: महत्वाकांक्षी भन्ने तपाईँले जुन कुरा भन्नुभयो त्यो कुरामा मेरो सहमति छ। महत्वाकांक्षी बनाएकै हो किनकि सधैँ सम्झौता गरेर चलायमान बजेट कतिसम्म रहन्छ? कुनै न कुनै दिन त यस्तो दोहोरो तेह्रो हाइजम्प लम्पजम्प गर्नु त पर्छ नि देशले, त्यो चाहिँ कहिले गर्ने त? स्रोत चुनौतीपूर्ण छ,
7: चरणमुखी देखियो भने
6: स्रोतको बारेमा चुनौती, मेन चुनौती त उहाँले भन्नुभएको स्रोत नै हो नि, कार्यान्वयन भन्दा पनि स्रोत नै हो। तर स्रोतमा तपाईँको अब हाम्रो एक किसिमको परिकल्पना छ कि आर्थिक वृद्धि दर हुन्छ, आर्थिक वृद्धि भएपछि आमदानीहरू, अर्थतन्त्र चलायमान, कर्मचारी तन्त्रको तलब सबै चिजमा त्यस किसिमको छ, र अर्थतन्त्रलाई चलायमान कसरी गर्ने भन्ने कुराले जसरी बजारमा धेरै पैसा उहिरिन थाल्छ त्यसरी नै राज्य कोषमा पनि त्यसको केही अंश जान थाल्छ, त्यो आर्थिक व्यवस्था पनि त्यसरी नै हुनेछ।
3: कर प्रणालीमा गरेको परिवर्तनलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएको छ। अहिलेसम्मकै बढ़ी ऋण लिने सरकारको बजेटले भने निराशा ल्याउन सक्ने कांग्रेस सांसद निष्कल राईले बताउनुभयो।
8: कर प्रणालीमा गरेको परिवर्तनले नेपाली उद्योगी र उत्पादनलाई संरक्षण गर्ने नीति लिएको जस्तो देखिन्छ। आयकरको माध्यम आय भएकाहरूलाई राहत दिएको जस्तो चाहिँ देख्नु चाहिँ के नयाँ चाहिँ यसमा यो छ। अनि तपाईँको खर्च कटौतीको लागि केही निकाय खारेज गर्नु उचित भए पनि त्यस्तै तर सर्भिस डेलिभरीमा चाहिँ प्रभावित हुन सक्छ कि भन्ने छ। अर्को एनसिसी कम्पनीलाई तपाईँको यो मोडलमा लैजानुपर्ने भन्ने छैन, कम्पनी मोडलमा लाने भन्ने कुरा, यो चाहिँ तपाईँको 2047 काँग्रेसको बजेट नीतिमा नै थियो, उहाँहरूले अङ्गीकार गर्नुभएको छ, त्यसको लागि उहाँहरूलाई कृतज्ञ पनि व्यक्त गर्न चाहन्छु। तपाईँको नेपाली नागरिकको टाउकोमा चाहिँ ऋणको भार चाहिँ लगभग 1,20,000 भन्दा बढी पुग्न चाहिँ जान्छ, त्यसले गर्दा रोज यो रिजाइको लागि तपाईँको बजेटको आकार त ठुलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीलाई थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्वाकांक्षा चाहिँ बढेको छ, तर यसले कालान्तरमा तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ।
3: अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनानन्तले बजेट ठूलो आकारको भएको बताउनुभयो। उहाँले यो बजेट अवास्तविक रहेको बताउनुभयो।
9: बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ, आकारमा धेरै ठूलो भयो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढी बढाइएको छ, त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ, एउटा यो वास्तविक होइन। अर्थमन्त्री स्वयंलाई पनि थाहा छ कि विगतमा 18-19 खर्ब ल्याउने अनि पछि वास्तविकलाई चाहिँ मूल्याङ्कन गर्दा 16-17 आउँथ्यो, अब अहिले 21.5 खर्ब करिब पुर्याइसकेपछि यो वास्तविक होइन भन्ने अर्थमन्त्रीलाई पनि थाहा छ र यो अवास्तविक बजेट हो।
3: अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ठूलो आकारको बजेट कार्यान्वयनमा चुनौती रहेको बताएको छ। राप्रपा संसद दलका नेता ज्ञानबहादुर साईले कर्णालीका लागि केपी ओलीको सरकार भन्दा पनि कम बजेट विनियोजन भएको बताउनुभयो।
10: अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपी ओलीको सरकार भन्दा पनि कम बजेट आयो, यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपियाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपियाँ छ, 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि होइन, जबकि 91 करोड अलरेडी हामीले अघि लगिसकेका बजेट हो, यहाँभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि भने बाँकी रहेको 3 अर्ब रुपियाँ तपाईँ कर्णाली करिडोर लगायत अन्य ठाउँमा गरेर गर्दा जम्मा अहिलेसम्म आर्थिक रूपमा अब 4 अर्ब आएको छ। र अर्को एउटा कुरा, अचम्मको कुरा, प्रणालीलाई सधैँ गरिब बनाउने भयो यिनीहरू, यो बजेटको कार्यान्वयन पक्ष चाहिँ के रहन्छ र यो कार्यान्वयन पक्ष चाहिँ कसरी दिन्छ भोलि, त्यो कुरा सबभन्दा ठूलो कुरा छ। विषयवस्तु सबभन्दा ठूलो कुरा त्यही स्रोत नै हो, 657 अर्ब रुपियाँ चाहिँ कहाँबाट ल्याउने हो?
3: सरकारले हौसिएर ठूलो आकारको बजेट ल्याएको छ, जसमा महत्वाकांक्षी लक्ष्य राखिएका छन्। बजेटमा राखिएका योजना कार्यान्वयन गर्न मुख्य गरी स्रोत जुटाउनै मुस्किल पर्ने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
7: काठमाडौँको टोणीखेल स्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ। जननिर्वाचित पहिलो संविधान सभाले 2065 साल जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ गरेको ऐतिहासिक दिनको स्मरणमा गणतन्त्र दिवस मनाइएको हो। विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य सत्ताको चरित्र र राजनैतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाह आज संसदमा उपस्थित हुनुभयो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन प्रधानमन्त्री शाह संसदमा उपस्थित हुनुभएको हो। यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल मार्फत प्रस्तुत गराएर संसद बैठकबाट बाहिरिनुभएका प्रधानमन्त्री शाह आज बजेट भाषण सुन्न संसद पुग्नु भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग गर्दै आएका थिए। सभामुख डोलप्रसाद अर्यालले समेत प्रधानमन्त्री छिट्टै संसदमा उपस्थित हुने जानकारी दिनुभएको थियो। आज प्रधानमन्त्री शाह संसदमा उपस्थित भई आगामी आर्थिक वर्षको सम्पूर्ण बजेट भाषण सुन्नुभएको हो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद बैठकबाट बाहिरिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बजेट भाषणका क्रममा पनि संसदमा पूरा समय उपस्थित रहनु भएको छ। सरकारले जेएनजी आन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने र उनीहरूलाई मासिक भत्ता दिने घोषणा गरेको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवादले घाइतेहरूको अवस्था हेरेर मासिक भत्ता उपलब्ध गराइने बताउनु भएको हो। यसका साथै जेएनजी आन्दोलनका घाइतेलाई लक्षित गर्दै आत्मनिर्भर बनाउन विशेष उद्यमशीलताका कार्यक्रम समेत सञ्चालन गरिने बजेटमा उल्लेख छ। यस्तै वर्षौंदेखि थातिरहेको सुकुम्बासी समस्यालाई आगामी एक वर्षभित्रै सल्ट्याउने सरकारले दावी गरे को छ। अर्थमन्त्री वाग्लेले देशका सम्पूर्ण भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने घोषणा गर्नुभएको हो। सुदूरपश्चिम प्रदेशको राजनीतिमा फेरि सरगर्मी बढ़ेको छ। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिवान सिंह विष्टले मुख्यमन्त्री कमल बहादुर शाहको राजीनामा माग्नु भएको छ। आज मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर विष्टले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो। जवाफमा मुख्यमन्त्री शाहले कंग्रेस संसदीय दलभित्र आफ्नो विपक्षमा बहुमत पुर्याएर हटाउन चुनौती दिनुभएको छ। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कंग्रेसका 18 सांसद छन् जसमा शाहलाई हटाउन 10 जनाको समर्थन आवश्यक पर्छ। यसै गरी सुदूरपश्चिममै नेपाली कम्युनिष्ट पार्टी नेकपाले साविक नागरिक उन्मुक्ति पार्टी नाउपाका दुई सांसदलाई स्पष्टीकरण सोधेको छ। मध्य प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभ कर्णले मेड इन मधेस समृद्ध प्रदेशको मुख्य नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न सिंचाईमा प्रयोग हुने विद्युत महसूलमा 100% अनुदान दिने र किसानको बैंक खातामा सिधै अनुदान रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले उचित व्यवस्थापनको माग राख्दै आज काठमाडौँमा प्रदर्शन गरेका छन्। गणतन्त्र दिवसको सन्दर्भ पारेर संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नागरिक आन्दोलन र जेएनजी मुभमेन्ट एलायन्सको संयुक्त अगुवाईमा भूमिहीन सुकुम्बासी मार्च गरिएको हो। विकल्प बिना राज्यले आफूहरूलाई विस्थापित गर्न डोजर चलाएको र उठीवास लगाएको भन्दै पीड़ितहरूले आक्रोश पोखेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनमा आरोहणको नयाँ कीर्तिमान कायम भएको छ। पर्यटन विभागका अनुसार इतिहासमै पहिलो पटक एकै सिजनमा 1008 जना आरोहीहरूले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका छन्। यो संख्या हालसम्मकै उच्च हो। यसअघि एकै सिजनमा करिब 900 जनाले मात्रै सगरमाथाको सफल आरोहण गरेको रेकर्ड थियो। नेपाल चीन उत्तरी कोराला नाका हुँदै एक सातामा चिनिया कम्पनीमा 614 विद्युतीय सवारी साधन ईभी नेपाल भित्रिएका छन्। चिनिया कम्पनीका ईभी नेपाल भित्रिएका हुन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार गुड्ने तयारीमा रहेका सबै गाड़ीहरू बीवाईडी कम्पनीका रहेका हुन्। युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। युक्रेनमाथिको रातभरको रूसी आक्रमणका क्रममा एउटा ड्रोन पूर्वी रोमानियाको गलाटी सहरस्थित अपार्टमेन्ट भवनमा खस्दा दुईजना घाइते भएका छन्। ड्रोन खसेपछि उक्त भवनमा आग लागि भएको थियो भने बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा 4 अर्ब 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले खेलकुदको पूर्वाधार विकास र खेलाड़ीको प्रोत्साहनका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो। बजेट मार्फत सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।

0: यो नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: गत वर्ष भदौ 23 र 24 गते नेपालको राजधानी तथा सामाजिक वृत्तमा ठूलो उथल पुथल ल्याएको बहुचर्चित जेनजी आन्दोलनको समयमा घटेका विभिन्न घटनाक्रमको यति बेला फेरि राष्ट्रिय राजनीतिमा तरंग सृजना भएको छ। विशेष गरी सोही आन्दोलनका क्रममा ललितपुर स्थित नक्खु कारागारमा भएको घटनालाई लिएर राष्ट्रिय मानवाधिकार आयोगले बुधबार सार्वजनिक गरेको विस्तृत छानबिन प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई गम्भीर नैतिक तथा कानूनी संकटमा धकेलिदिएको छ। जेएनजी आन्दोलन उत्कर्षमा पुगेर देशभर प्रदर्शन भइरहेको बेला सभापति लामिछानेले सहकारी ठगी र संगठित अपराधको गम्भीर अभियोगमा प्रपक्षमा बस्नका लागि नक्खु कारागारमा रहेका थिए, तर देशव्यापी रूपमा भड्किएको आन्दोलनको फाइदा उठाउँदै उनी कारागार बाहिर निस्किएको भन्दै आयोगले उल्लेख छ। कारागारबाट बाहिर निस्किए लगत्तै उनले बाहिर जम्मा भएका आफ्ना समर्थकहरूको भीड़लाई सम्बोधन गरेका थिए। लामिछाने कारागारलाई गम्भीर नैतिक तथा कानूनी संकटमा धकेलिदिएको छ। जेएनजी आन्दोलन उत्कर्षमा पुगेर देशभर प्रदर्शन भइरहेको बेला सभापति लामिछानेले सहकारी ठगी र संगठित

मा रहेका कारागारबाट अन्य कैदी बन्दीहरू पनि भागेका थिए, जसले गर्दा राज्यको समग्र सुरक्षा व्यवस्था र कानूनको शासनमाथि नै गम्भीर प्रश्न उठेको थियो। त्यतिबेला कारागारको पर्खाल तोडेर वा अनधिकृत रूपमा बाहिर निस्किएको सोही संवेदनशील घटना नै यतिबेला मानव अधिकार आयोगको सूक्ष्म अनुसन्धानको घेरामा परेपछि सभापति रवि लामिछाने अप्ठ्यारोमा परेका छन्। आयोगको प्रतिवेदनले यस घटनालाई सामान्य रूपमा लिएको छैन, बरू यसलाई विधिको शासन र मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै अनुसन्धान सिफारिश गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कारागारबाट यसरी अनधिकृत रूपमा बाहिर निस्कने कार्यले संविधान प्रदत्त अपराध पीड़ितको हक हनन हुनुका साथै प्रचलित कानूनको समेत धज्जी उड़ाएको निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा स्पष्ट रूपमा भनिएको छ कि यो कार्य कारागार ऐन 2079 को दफा 49 अनुसारको गम्भीर फौजदारी कसुर हो। प्रतिवेदनको तथ्य र विश्लेषण खण्डको प्रकरण नम्बर 15 उल्लेख गरिए अनुसार कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बाल विज्ञयकर्ताहरूका कारागार बाहिर पठाउन सहयोग गरी आम नेपाली नागरिकको मानव अधिकार उल्लंघन हुने कार्यमा लामिछाने र नक्खु कारागारका तत्कालीन प्रशासक जेलर सत्यराज जोशीको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ। यसै गरी प्रतिवेदनको सिफारिश खण्डको 149 घमा अनधिकृत रूपमा कारागारबाट निस्किएको कार्य कानून विपरीत भएकाले यसलाई फौजदारी अपराध ठहर गर्दै थप अनुसन्धानको माग मानव अधिकार आयोगले गरेको छ। लामिछानेलाई कारागारबाट बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्ने रासोपा प्रवक्ता मनिष झा र सचिवालय सदस्य हरि ढकाल लगायत जिम्मेवार नेताहरूलाई समेत शंकाको घेरामा राख्दै सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाएर कानून बमोजिम कड़ा कार्यवाही गर्न सरकारलाई मानव अधिकार आयोगले सिफारिश गरेको छ। कारागार ऐन 2079 दफा 49 उपदफा खले कारागारबाट भागेका वा भाग्ने उद्योग गरेका हरूलाई 5 कैद वा 50,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट व्यवस्था गरेको छ। यस कानूनी प्रावधानले रासोपाको उच्च नेतृत्वलाई थप त्रसित र चिन्तित बनाएको अवस्था छ। मानव अधिकार आयोगको यस गम्भीर अनुसन्धानले रासोपाका शीर्ष नेताहरूलाई मात्रै होइन अन्य थुप्रै जनप्रतिनिधिहरूलाई पनि आफ्नो घेरामा तानेको छ। आयोगले सभापति रवि लामिछाने, प्रवक्ता मनिष झा र सचिवालय सदस्य हरि ढकाललाई मात्रै नभई अन्य 12 निर्वाचित सांसदहरूलाई पनि अनुसन्धानको दायरामा राखेको छ। प्रतिवेदनको तथ्य र विश्लेषण खण्डको प्रकरण नम्बर 30 उल्लेख भएका यी व्यक्तिहरूलाई सिफारिश खण्ड 10 बमोजिम सूक्ष्म अनुसन्धान गरी दोषी देखिएमा कार्यवाहीको दायरामा ल्याउन भनिएको छ। यसरी अनुसन्धानको घेरामा तानिएका रासपाका अन्य सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कुमार कार्की, त्यसै गरी डाक्टर तोसीमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ र आशिका तामाङ रहेका छन्। आन्दोलनको समयमा भीड़को नेतृत्व गर्दै कारागार परिसर पुगेका यी नेताहरूको भूमिकामाथि पनि आयोगले गम्भीर प्रश्न उठाएको छ। यद्यपिद्वारा नै गठन गरिएको पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगले भने सभापति रवि लामिछानेलाई यस प्रकरणमा दोषी किटान गरेको थिएन। कार्की आयोगले लामिछानेकी बयानलाई मुख्य आधार मान्दै उनलाई कार्यवाहीबाट उन्मुक्ति दिएको थियो। सो आयोगको प्रतिवेदनमा कारागार प्रशासकलाई कर कापमा राखेर सहिछाप गराइएको र त्यसपछि मात्रै लामिछाने कारागारबाट गाड़ी चढ़ेर बाहिरिएको भन्दै बचाउ गरिएको भनिएको छ। एउटै प्रकृतिको घटना र एउटै समय रेखामा दुई फरक फरक संवैधानिक तथा उच्चस्तरीय आयोगको फरक फरक निष्कर्ष आउनुले यस विषयलाई थप पेचिलो बनाएको छ, विवादित र रहस्यमय पनि बन्दै गएको छ। यसले गर्दा कानूनी वृत्तमा समेत कुन प्रकृतिको प्रतिवेदनलाई मुख्य आधार मान्ने भन्ने बहस शुरू भएको छ। यस कानूनी तथा राजनीतिक जटिलताका बीच कानूनविदका भनाईहरू पनि बाँझिएका छन्। पूर्व गृहमन्त्री तथा वरिष्ठ अधिवक्ता ओमप्रकाश अढियालले मानवाधिकार आयोगको प्रतिवेदनको आधारमा सभापति रवि लामिछानेमाथि फौजदारी कसूरमा मुद्दा चल्न सक्ने सम्भावना औंल्याएका छन्। यद्यपि उनले यसले पार्टी सभापतिको हैसियतमा काम गर्न भने कानूनी रूपमा अप्ठ्यारो नपर्ने तर्क गरेका छन्। यो सम्पूर्ण प्रकरणले रासोपाभित्रको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशामा
ठूलो अर्थ राखेको छ। पार्टी सभापति सहित 15 जना सांसद अनुसन्धानको दायरामा तानिँदा वरिष्ठ नेता तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहलाई भने आयोगले पूर्ण रूपमा उन्मुक्ति दिएको छ। जेएनजी आन्दोलनका बेला बालेन विरूद्ध युवाहरूलाई उक्साएको र सामाजिक सञ्जाल मार्फत उत्तेजित अभिव्यक्ति दिएको आरोप थियो। तर भदौ 24 गते राज्यविहीनताको अवस्थामा पुगेका बेला उनले

आन्दोलनरत पक्षलाई विध्वंस रोकेर नेपाली सेनासँग वार्ता गर्न आह्वान गरेका थिए र सेनासँग वार्तामा बस्नु अघि अघिल्लो संसद विघटन गर्नुपर्ने शर्त समेत बालेनले राखेका थिए।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747 98-470-52-954 98-72-84-00 र 98-70-83-400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिलवस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
5: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
4: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076-4118 98-57-50-579 98-57-50-259 र 98-470-82-048।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: के छ हो धनुष भाई, भाले बगेर कता?
8: भाकल
7: के को भाकल हो?
8: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छे। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे। त्यसैले भाले चढाउन
7: यस्तो पनि हुन्छ। यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो कस्तो दाग देखिनु, अनुहारको छाला तथा कानको लोटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
8: तर जान्नेले त यो देउताको करामत भन्छ त?
7: यो देउताको होइन, कीटाणुको करामत हो।
9: भागल छागल छोडौ धुर्मु वहाँले भने यस्तै जता र औषधि खान थालिहाल्नु पर्छ के
10: कुष्ठ रोगको समयमै उपचार गरौ अङ्ग भङ्ग हुनबाट बचौ बचाऊ
11: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग
12: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा एघारमा भर्ना खुल्यो
13: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ
12: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे परासी बजार बर्दघाट बिहान 8:30 बजे सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ
13: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही फोन नम्बर 071-535-962 मोबाइल नम्बर 98671-09146 98570-59158-95475-51-800 र 98681-84976
14: एभरेस्ट सदैव उच्च
15: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
16: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
17: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
15: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
17: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
18: हार्दिक बधाई तथा शुभकामना
19: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ
20: तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ
18: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगङ्गा 5 बैदौली कपिल वस्तु परिवार
21: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: नेपाल सरकार विज्ञापन हो
22: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
20: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
20: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बोटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
2: युनाइटेड अस्पताल बारजुङ्गा चार छाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
22: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाडजोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाडजोर्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
22: युनाइटेड अस्पताल बाढगङ्गा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमा।

0: सीबीसी नेपाली सेवाको साझा पक्षबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बजेटको पूर्व सन्ध्यामा निजी क्षेत्रका चाहना कस्ता?
1: निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो, करको दायरा बढाउने तर दर घटाउनु पर्यो।
0: गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने उनको शैलीबारे एकजना नागरिक अगुवा भन्छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा तीनटा कुराहरूले हामीलाई झस्कायो। सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्बलिनुभयो, बरालिनुभयो।
0: अनि इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको अमेरिकी सेनाको आरोप। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले कुवेतमा बलिस्टिक क्षेपयास्त्र आक्रमण गरेर इरानले युद्ध विरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले इरानमा गरेको क्षेपयास्त्र आक्रमणको बदलामा अमेरिकी अखडालाई निशाना बनाइएको तेहरानले बताएको छ। दुवैतर्फबाट भएका पछिल्लो आक्रमणले कमजोर युद्ध विरामलाई चुनौती दिए पनि दिगो शान्तिका लागि वार्ता जारी छ। इरानका सर्वोच्च नेता मुस्तफा अली खामेनेईले अमेरिका र इजरायलले आफ्नो देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाएका छन्। बीबीसी संवाददाता योल्यान्ड नेल भन्छन्, युद्ध विराम धर्म रहेको यो एक सातामै दोस्रो पटक हो। इरानको विदेश मन्त्रालयले केही अघि बान्दर अब्बासको आफ्नो बन्दरगाहमा अमेरिकी आक्रमणको निन्दा गरेको थियो। बीबीसी संवाददाताको भनाई, हिजबुल्लामाथि आक्रमण जारी राखेको इजरायली सेनाले लेबननको राजधानी बेरूतमा हमला गरिएको बताएको छ। शहरको उत्तरी भेगमा भवनहरूबाट बाक्लो धुवाँ उडिरहेको तस्विरहरूमा देखिएको छ। इजरायली संचार माध्यमले उक्त आक्रमण हिजबुल्ला र इरानसँग सम्बन्ध भएका एकजना मिलिसिया कमाण्डर लक्षित रहेको उल्लेख गरेका छन्। इजरायलले 10,000 मानिसहरूलाई 2 घण्टाभित्र शहर छोड्न चेतावनी दिएर गएराती लेबननको दक्षिणी शहर टायरमा आक्रमण गरेको थियो। लेबननको करिब 14% भूभागका मानिसहरूलाई इजरायलले उक्त स्थान खाली गर्न भनेको छ। अमेरिकामा फेरि मुद्रास्फीति बढेर अप्रिलमा 3.8% पुगेको छ। यसको प्रमुख कारण बढ्दो इन्धनको मूल्य ठानिएको छ। मूल्य वृद्धिका कारण आगामी नोभेम्बरमा हुन लागेको मिड टर्म निर्वाचन अघि केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने सम्भावना कम हुँदै गएको छ। संसदमा हुने मतदान अघि मध्यमार्गी रिपब्लिकनहरू ट्रम्पसँग टाढिन थालेका छन्, जसकारण उनको दललाई दुवै सदनमा नियन्त्रण कायम राखिराख्न चुनौती देखिएको आकलन भएका छन्। पहिलो त्रैमासिकमा अमेरिकाको आर्थिक वृद्धि घटेर 1.6% सीमित देखिएको छ। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा इबुला नियन्त्रणको प्रयास स्वरूप प्रयोगशालाको क्षमता बढ़ाउन लागि बताएको छ। कंगो भ्रमणमा रहेका डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम गेब्रेयेससले राष्ट्रिय चिकित्सा अनुसन्धान संस्थासँगको साझेदारीमा इबोला परीक्षणको नतिजा तत्कालै थाहा हुने व्यवस्था गर्न लागि बताए। डब्ल्यूएचओले इबोला फैलिएको प्रमुख क्षेत्रका लागि करिब 5 टन स्वास्थ्य सामग्री पठाइएको बताएको छ। यो क्षेत्रमा फैलिएको इबोलाको एउटा दुर्लभ प्रजातिले 200 जना भन्दा धेरैको ज्यान लिनुका साथै 1,000 जना भन्दा धेरै बिरामी परेका छन्। र केन्याको एउटा आवासीय विद्यालयको छात्रावासमा आगलागी हुँदा 16 जना बालबालिकाको ज्यान गएको छ। घटनामा अन्य 70 जना भन्दा धेरै विद्यार्थी घाइते भएका छन्। राष्ट्रपति विलियम रुतोले आगलागीको कारणबारे छानबिन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नयाँ सरकारको पहिलो बजेटले आर्थिक रूपान्तरण गर्न सक्नुपर्ने निजी क्षेत्रले बताएको छ। अर्थतन्त्रमा 80% योगदान गर्ने भनिएको निजी क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट आउनुपर्ने उनीहरूको धारणा छ। सरकारले भोलि जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट पेश गर्दैछ। एक रिपोर्ट। जेएनजी आन्दोलनको उथलपुथलका बेला निशानामा परेको निजी क्षेत्रले त्यस यता भएको चुनावबाट आएको शक्तिशाली नयाँ सरकार समक्ष धेरै आशा राखेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउने गरेका छन्। खासगरी लगानी सुरक्षा, व्यावसायिक सुरक्षा तथा नीतिगत स्पष्टता र स्थिरता आवश्यक भएको उनीहरूले औल्याएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। त्यस्तै नेपाल उद्योग परिसंघले
3: उद्योगलाई प्राथमिकता दिँदै कम्तीमा 10 वर्षको नीतिगत स्थिरता दिन सुझाव दिएको छ। दुवै संघले करमा सुधारको माग पनि राखेका छन्। निजी क्षेत्रका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको तथा विगत 2 दशकमा नेपालको औसत आर्थिक वृद्धि दर 4% मात्र रहँदा करको वृद्धि दर चाहिँ 11% पुगेको र कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा राजस्व 19% नागेर दक्षिण एसियाकै उच्च कर भार मध्ये एक बनेको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। यसै सन्दर्भमा हामीले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग यसपालिको बजेटमा निजी क्षेत्रको चाहना बारे कुराकानी गरेका छौं।
1: बजेट चाहिँ अब निजी क्षेत्र मैत्रीपूर्ण बजेट हुनु पर्यो होइन। अर्को कुरा भनेको अब यो करको दायरा बढाउने तर दर घटाउनु पर्यो, अनि भ्याटले पनि हामीले चाहिँ यो बहुदर प्रणाली हुनु पर्यो। अहिले जुन खाद्यान्नलाई पनि 13% अनि लग्जरीलाई पनि 13% गरिरहेको छ होइन। खाद्यान्नलाई चाहिँ अलिकति 5%सम्म भ्याट कट्नुपर्ने, व्यक्तिगत आयकरमा अहिले 39% लगाएको छ कि सरकारले है। यो चाहिँ संसारकै सबभन्दा महँगो कर जस्तै देखिरहेछ अहिले। त्यसमा पनि 25-30% झर्नुपर्छ भनेर हामीले माग गरेका छौँ। निर्यातमा नगद अनुदान राख्नुपर्छ किनभने प्रतिस्पर्धी बन्न सक्दैन भनेर हामीले भनिरहेछौँ।
3: अब जस्तो अहिले मध्य पूर्वमा जुन युद्धको स्थिति छ त्यसले आपूर्ति श्रृङ्खला बिग्रिएको छ, इन्धनको भाउ अरू धेरै चिजको भावहरू बढ़िराखेको छ होइन, यसले हाम्रो अर्थतन्त्रमा असर परिरहेको छ। त्यसमा सबभन्दा धेरै त तपाईँहरू निजी क्षेत्रले पनि त्यसको बेहोरिरहेको छ। यो सन्दर्भमा चाहिँ यसलाई सरकारले यहाँ बजेट मार्फत केही सम्बोधन गर्न सक्ने स्थिति हुन्छ?
1: सरकारले चाहिँ यो नीतिगत कुराहरू परिवर्तन गर्नु परेछ के भन्छ, अब इन्धनबाट चाहिँ रेट बढेर 30-70% बढिरहेछ, तर अहिले जति पनि हाम्रो चाहिँ निर्माण व्यवसायहरूले चाहिँ काम गर्न सक्ने अवस्था छैन होइन। सरकारले चाहिँ के भन्ने, अब राष्ट्र ब्याङ्कको मूल्य वृद्धि अनुसार चाहिँ बढाउनु पर्छ भन्दाखेरि 2-3% मात्र बढेको छ भनेर समग्र अरू वस्तुहरूको एउटैमा बास्केटमा राख्दाखेरि के हुन्छ भने त्यो गर्दाखेरि 2-3% मात्र बढ्ने देखिरहेछ। अब निर्माण व्यवसायलाई 2-3% बढाएर काम गर्न सक्दैन होइन। त्यस कारणले गर्दाखेरि परिस्थितिहरू चाहिँ मूल्य समायोजन गर्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ माग गरिरहेका छौँ।
3: गएको वर्ष जुन भदौमा जेएनजी आन्दोलन भयो त्यो ताका भएको विध्वंसमा निजी क्षेत्रले पनि अर्बौंको क्षति बेहोरेको थियो होइन। त्यो सन्दर्भमा यो सरकारसँग तपाईँहरूको अपेक्षा के छ?
1: लगानीको सुरक्षा हुनु पर्यो, अब यस्तो किसिमको घटना चाहिँ घट्नु हुँदैन। त्यो घट्यो भने चाहिँ राज्यले पुरा सबै जिम्मेवारी लिनु पर्यो त्यसको लागि।
3: अनि अर्को चाहिँ यो जुन पछिल्लो समयमा निजी क्षेत्रमा धरपकड भयो, व्यवसायीहरूलाई चाहिँ हतोत्साहित भए भन्ने खालको कुरा निजी क्षेत्रले उठाइराखेको छ होइन, त्यो सन्दर्भमा चाहिँ के भन्न चाहनुहुन्छ?
1: जुन कारवाही गर्ने तरिका फरक हुनु पर्यो, पहिला सुन्ने अनि सुन्ने गर्नु भएन। व्यापारीहरूको चाहिँ प्रतिष्ठालाई पनि ध्यानमा राखेर अब यदि उसले चाहिँ गल्ती गरेको थरेपछि मात्र सुन्ने पर्नु पर्यो कि। कारवाही गर्ने तरिकाहरू धेरै छन्, अब उसको चाहिँ खाताहरू बन्द गर्न सकिन्छ होइन। तपाईँको चाहिँ आर्थिक हिनामिना छ भने आर्थिक दण्ड गर्न सकिन्छ। अब उसको अर्बौं रुपियाँ खर्ब रुपियाँ लगानी छ, ऊ देश छोडेर भाग्दैन नि त।
3: उनी थिए नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ। अब अर्को प्रसंग, भोलि जेठ 15 गते गणतन्त्र दिवसमा साबिकको परम्परा तोड्दै प्रधानमन्त्रीको साटो राष्ट्रपतिले सम्बोधन गर्ने विवरण आएका छन्। नयाँ सरकार गठन भएदेखि प्रधानमन्त्री बालेन्द्र शाहले न संसदमा न अन्यत्र कतै पनि सार्वजनिक सम्बोधन गरेका छैनन्। यसै सन्दर्भमा उनको सो शैलीबारे साथी शरद केसीले नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाड़ीलाई सोधेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहजीको बारेमा 3 कुराहरूले हामीलाई झस्कायो। एक, उहाँलाई सुशासनको लागि म्यान्डेट दिएको, उहाँ अल्मलिनुभयो, बरालिनुभयो। संसदमा चाहिँ राष्ट्रपतिले बोल्दा बोल्दै या त अधैर्यताको कारणले हो या त सांकेतिक हो उहाँ उठेर हिँड्नुभयो, उहाँले संसदीय मर्यादाकै उल्लंघन गर्नुभयो। दोस्रो, गणतन्त्र दिवसमा म बोल्दिन भन्नुभयो। तेस्रो, जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा हो, किनभने संसदमा बोल्न पाउनु भनेको अन्तर्क्रिया गर्नु, सांसदहरूलाई गर्नु भने लोकतान्त्रिक छवि विश्वभरि प्रकट गर्नु हो। जस्तो तत्कालीन राजा महेन्द्रको बारेमा भन्नुहुन्छ भने उहाँ पहिला जंगी पोसाक लाउनुहुन्थ्यो विदेशका राष्ट्राध्यक्षहरू आउँदा, पछि कसैले के भन्यो उहाँले जंगी पोसाक लाउन छोड्नुभयो, दौरा सुरुवालमा भेट्नुभयो। अब यो बालेन शाहजीको पनि कतै जंगी मोह जागृत हुन थालेको त होइन भन्ने शंका गर्ने ठाउँ ननिसुमा भन्छु म, ननिसुमा उहाँ आफैले दिनुभयो। यो ठाउँ दिया हुनाले हामीले पवित्र दिवस गणतन्त्र दिवसमा के स्मरण गरायौं भने खबरदार, सुशासनको म्यान्डेट दिएको, फोहोर धेरै बढार्नु छ, विकृति धेरै हटाउनु छ, विधि सम्मत गर्नुहोस्, अगाडि बढ्नुहोस्,
4: तर प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्दिन भन्ने बित्तिकै गणतन्त्र खतरामा पर्छ अथवा गणतन्त्र चलाउन खोजेको भन्ने अर्थ लगाउनु मिल्छ?
2: अपनात्व त देखिएन नि। 46 सालमा बहुदलीय व्यवस्थाको संघर्ष हुँदा उहाँ जन्मिनु नै भएको थिएन। 62 सालमा लोकतान्त्रिक गणतन्त्र जुन जनआन्दोलनको बलमा आयो त्यो बेला उहाँ बालिग नै हुनुहुन्थ्यो, 16 वर्ष नै पुग्नु भएको थिएन। उहाँलाई त्यो स्वतन्त्रताका लागि जन नागरिकले जीवन चाहिँ अर्पण गरेको त्यो त्याग बलिदानको उहाँमा फिट्टो भर पनि सम्मान चाहिँ देखिएन। दुःखका साथ मैले यो कुरा भने
4: त्यस्तो कुराहरूमा उमेरले अथवा जन्म भाथ्योकै थिएन भने त्यो कालखण्ड हेरेर त्यसप्रतिको आस्थालाई मापन गर्न सकिन्छ र?
2: एउटा कुरा हुन्छ नि, जसले जन्मायो आमा बाउले त आफ्नो सन्तानको जस्तै रोगी भए पनि उपचार गर्ने भन्छ नि त, जेसुकै भए पनि बचाउनु पर्छ भन्छ नि त, माया हुन्छ। म चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहजीलाई विनम्र आग्रह गर्दछु, इतिहासै अवसर दिएको छ तपाईँलाई, तपाईँले यो अमृत दिएको छ, यो अमृतलाई नपोख्नुहोस्।
3: उनी थिए नागरिक अगुवा एवं मानव अधिकार कर्मी कृष्ण पहाडी, साथी शरद केसीसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सरकारले सातामा दुई दिन विदा दिँदा स्थानीय तहको अधिकार कुण्ठित भएको काठमाडौँ उपत्यका मेयर फोरमले जनाएको छ। आइतबार पनि स्कूलहरू विदा हुँदा पठन पाठनमा पनि असर परेको फोरमको चिन्ता छ। यसबारे हामीले सो फोरमका प्रमुख एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई सम्पर्क गरी दुई दिन विदा हुँदा स्थानीय तहको अधिकार कसरी उल्लंघन हुन्छ भनेर सोधेका छौं।
5: हप्ताको दुई दिन विदाको प्रक्षेपण चाहिँ ऐनले पनि गरेको छैन, संविधानले चाहिँ माध्यमिक तहसम्मको अधिकार जुन स्थानीय पालिकालाई दिएको, तर यसमा चाहिँ नेपाल सरकारले त्यो निर्णय गर्दै छोडेको अवस्थामा हामीसँग कुनै पनि किसिमको कन्सल्टेसन पनि गरिएन र अप्रत्याशित रूपमा जुन विधाको घोषणा गर्यो त्यसले गर्दाखेरि ऐनमा व्यवस्थापन गरेको घटीमा पनि 220 दिन चाहिँ कार्य दिन हुनुपर्छ भन्ने जुन कुरा छ त्यसमा पनि मेल खाएन र यो जम्मा हिसाब गर्दाखेरि चाहिँ 180 को हाराहारे मात्रै आउँछ। सबै स्थानीय विधा हप्ताको दुई दिन विधा कार्य गर्दाखेरि शैक्षिक क्यालेन्डरमा पनि ज्यादै नै प्रतिकूल असर पर्छ।
3: सरकारले चाहिँ अब पेट्रोलियम पदार्थको अभावको पनि एउटा कारण देखाएर दुई दिन विधा दिँदाखेरि बचत हुन्छ भन्ने खालको एउटा तर्क गरेको छ केही समयको लागि भन्ने खालको पनि बुझ्न सकिन्छ त्यसबाट। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ
5: यसमा चाहिँ खासै तात्विक रूपमा के भिन्नता रह्यो र भन्ने चाहिँ सबैको भनाइ त्यो रह्यो र अब नेपाल सरकारले चाहिँ यो कुरालाई पछिसम्म पनि हप्ताको दुई दिन विधाकै व्यवस्थापन गर्ने भन्ने कुरा पनि हामीले सुन्नमा आएको छ। स्थानीय पालिकाहरूसँग पनि भलाकुसारी गरेर यसलाई अनुसरण गरेको भएदेखि चाहिँ हुन्थ्यो। त्यसमाथि पनि अहिलेको सन्दर्भमा चाहिँ यो वर्षको लागि शैक्षिक क्यालेन्डर सबै बनिसकेको छ, ज्यादै अप्ठ्यारो परेको अवस्थालाई मात्रै हो भन्ने किसिमको भइदिएको हुन्थ्यो, तर अहिले गन्ध आए अनुसार चाहिँ यो चाहिँ पछिसम्म पनि गर्न जस्तो देखिएको हुनाले पनि यो चाहिँ हामीलाई एक्सेप्टेबल छैन भन्ने कुराको चाहिँ ठहर हो।
3: अब अन्त्यमा यदि सरकारले चाहिँ तपाईँहरूको कुरा सुनवाई गरेन भने चाहिँ के गर्नुहुन्छ त?
5: नेपाल सरकारले यो कुरा सुनवाई गरिएन भने यो काठमाडौँ भ्याली मेयर फोरमले चाहिँ यो अप्ठ्यारो अवस्था परेको हुनाले यसो नगर्नु भनेर हामी चाहिँ अनुरोध गर्छौँ र त्यो भन्दाखेरि पनि मानेन भने सम्भवतः हामी कानुनी रूपमा चाहिँ उपचार खोज्छौँ।
3: उनी थिए ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी सेनाले कुवेतमा बलिस्टिक क्षेपास्त्र आक्रमण गरेर इरानले युद्धविरामको खतरनाक उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकाले गैराती दक्षिणी इरानमा आक्रमण गरे लगत्तै इरानी सेना आईआरजीसीले अमेरिकी हवाई अखाडामा आक्रमण गरिएको बताएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: आईआरजीसीले आक्रमण गरिएको अखाडाबारे केही नखुलाए पनि अमेरिकी अखाडा राखेको कुवेतले क्षेपास्त्र र ड्रोन आक्रमण निस्तेज पारिएको बताएको छ। इरानले प्रहार गरेको बलिस्टिक क्षेपास्त्र कुवेतको फौजले निस्तेज पारेको अमेरिकी सेनाले पनि जनाएको छ, तर उक्त क्षेपास्त्र आफ्नो सैन्य अखडा लक्षित रहे वा नरहेको बारे उसले थप खुलाएको छैन। अमेरिकाले होर्मुज जलमार्गमा इरानी ड्रोनहरू खसाल्नुका साथै दक्षिण इरानको रणनीतिक शहर बान्दर अब्बासमा आक्रमण गरेको घटनापछि इरानले क्षेपास्त्र प्रहार गरेको विवरण आएका छन्। आईआरजीसीले यसअघि आफ्नो देशमा प्रहार गर्न अमेरिकी पक्षले प्रयोग गरेका स्थानमा आक्रमण गरिएको बताएको छ। पछिल्लो आक्रमणले वाशिङटन र तेहरान बीचको कमजोर युद्ध विरामलाई चुनौती दिएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला रातिको 9 बज्यो।
8: दादु एक कप चाय के 30 रुपया कत्रा महंगा। आजकल त कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
9: उठ जे भाई अब एनसेल में पैसा वसूल
8: हो का
9: हो जे। एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज *123# डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
10: हेलो
11: हेलो हेलो
10: म हजुर को बैंक बाट बोलेको। तपाई को मैसेज में एउटा ओटीपी नंबर आएको छ। मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
12: हजुर
11: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंक बाट फोन गरेर के नम्बर मा आएछ दे त नानी
12: ल दिन त। हेलो भन्नुस् त।
10: हेलो हजुर
12: हजुर
10: त्यहाँ आएको ओटीपी नम्बर भन्नुस् त म तपाईको खाता अपडेट गरिदिन्छु।
12: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईले। मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईलाई दिएर हामीलाई लुट्ने।
11: ए नानी के भनेर छ के हो
12: हेर्नुस् बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा।
11: ल ल ल म किन दिन्छु।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ। यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो।
15: हेर न भतिजी म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि।
16: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
17: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
18: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाँझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झम्झमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार
17: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
18: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473-64666 र 98214-15291।
17: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
19: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
20: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
21: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
22: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
23: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
21: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
23: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
22: सुन्नुहोस् त
21: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
24: वन डडेलो रोकौ वन जंगल जैविक विविधताको संरक्षण गरौ
23: अनुरोधक
25: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह
23: पाडुङ्गा 8 बन्डौली कपिल वस्तु
25: अध्यक्ष दिल्ली राज रेग्मी सम्पर्क नम्बर 9857508085
26: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
27: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
26: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
28: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
27: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9857513 संचालक श्रीराज खरेल

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: जनसंख्या गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
6: डडेलो लाग्न सक्ने क्षेत्र

0: पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: अनुरोध
4: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
5: छोरीलाई भुकेर आएको छौ त, हेर्नुहोस् काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानु पर्छ कमल, त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
6: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
5: केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
6: छोरी न त्यो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
5: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आउ त।
7: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: एकदम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो भन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु भयो
3: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शंका लागे उजुरी गरौँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौँ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन् पानीका मुहान जोगाऊ प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं वनमा रैथाने बिरुवाहरू रोपौं तिनको संरक्षण गरौं अग्नि रेखा बनाऊ डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं यसबाट जोगिन्छ वन संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं डढेलो रोकौं भविष्य बचाऊ लुथरन वर्ल्ड रिलिफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
7: हे भगवान यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ कति झन्झट भयो कला बोलाउने होला
8: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो 5 मिनटमै आउँछन् सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्
9: हजुर टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस् हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ
10: अनि सुन्नुहोस् त हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है
8: सम्पर्क अनुप किसान सेनेटरी बारगङ्गा 1 मनरेली टोल बठनपुर कपिल वस्तु
10: प्रोप्राइटर नोने थारू
9: सम्पर्क नम्बर 98144750 र 98773133
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन हो
12: कता हो काका लखर लखर गर्दै
13: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
12: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
13: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
12: हजुर हाम्रा सेवाहरू
13: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
15: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 टिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे फिजियोथेरापी डीपीटी 3 वर्षे डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने हाम्रा विशेषताहरू
16: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण
15: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाक पर्ने
16: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको
15: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने
16: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग
15: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था
17: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्
15: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु फोन 076550101 मोबाइल नम्बर 9847045967 र 9857055057
18: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो
19: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
20: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि
21: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ
18: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076550122 र 9857050213
21: सिद्धार्थ क्याम्पस बारगङ्गा बुङसी कपिलवस्तु
22: यो म हो
1: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: बन्डरेलोका कारणहरू:
22: चुरोट, बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
2: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
22: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
2: जङ्गली जनावर भगाउन आगो लगाउनु,
22: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
2: बन्डरेलोका असरहरू:
22: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
2: वातावरणीय प्रदूषण,
22: जैविक विविधतामा ह्रास,
2: मानव वन्य जन्तु बीचमा द्वन्द,
22: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
1: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
22: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
22: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
1: अनुरोध: अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
2: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
1: सम्पर्क नम्बर 9843072213 र 9824662296।
23: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
24: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
23: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
24: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
23: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
24: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
23: सचेत बनाऊ।
24: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
25: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक, चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग, शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, सहर, कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्, बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना, इच्छा, रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईँलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपना।

Thank you.